0: हरिमा हरि भगवान को कीर्तन गर्नु श्री राम जय राम जय जय राम श्री राम जय राम जय जय राम सर्वे भवन्ति सुखिना सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्ति मा कश्चित्तु भयम्या। नमस्कार, म जगन्नाथ तिवारी, तपाईँहरूले रेडियो सफलता सुनिरहनु भएको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: मठ मन्दिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्रपुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्रपुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।
5: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छिउँ गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
6: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
0: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 MHz तयार पारेको बिहान 6 बजेको खबर संगारमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगारको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरामा विशिष्टीकृत मुटु अस्पताल स्थापना गर्ने बहस, हरिचोकमा जग्गा तयारी अवस्थामा, नियमित अन्तर्राष्ट्रिय उडानले पर्यटन व्यापार र आर्थिक गतिविधिमा नयाँ सम्भावना खुल्ने अपेक्षा, वैज्ञानिक अध्ययनपछि पोखराका ओमा नगर पन्छी घोषणा, संरक्षणसँगै पर्यटन प्रबन्धनमा जोड। मनसून पर्व तयारीका कास्कीका महत्वपूर्ण निर्णय, विपद योजना अन्तिम चरणमा, 40,000 घुस लिएको आर्पा मनाङका नासो कण्डले विरूद्ध भ्रष्टाचार मुद्दा दायर, प्रहरी र नियुक्त निस्थानीयको संयुक्त अभियान, सरङकोट र रूपाका विभिन्न स्थानमा कार्यवाही। देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने, सदस्यता अध्यावधिकका नाममा खड़ा गरिएको अवरोध हटाएर सहमतिका आधारमा अघि बढ्नुपर्ने निष्कर्ष, एमाले पुनर्गठनबारे सुझाव प्रतिवेदन अन्तिम चरणमा। निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल, आर्थिक सुधारमा सहकार्यको प्रतिबद्धता, पाकिस्तानको कराची नजिक बेपत्ता कारको विमानको भग्नावशेष फेला, 5 चालक दलको खोजी जारी। र फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा, सेमी फाइनलमाको यात्राका लागि 4 रोमाञ्चक भिडन्त हुने। अब सुनौ पूरा समाचार। गण्डकी प्रदेशको राजधानी पोखरालाई अत्याधुनिक कार्डियक उपचारको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने उद्देश्य सहित विशिष्टीकृत मुटु अस्पताल स्थापना गर्ने विषयमा सरकारवालाहरूबीच व्यापक छलफल भएको छ। स्वास्थ्य मुटु नेपाल गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न गण्डकी मुटु सम्मेलन 2026 तथा गण्डकी हाटमेट 2083 समीक्षा कार्यक्रममा तीनै तहका सरकारी नीति निर्माता र मुटु रोग विशेषज्ञहरूले करिब 7 घण्टासम्म गहन मन्थन गरेका छन्। सम्मेलनमा पोखराको हरिचोकमा विशिष्टीकृत मुटु अस्पताल निर्माणका लागि आवश्यक जग्गा तयारी अवस्थामा रहेको जानकारी दियो। उक्त जग्गा संघीय सरकारको नाममा रहेको भन्दै आवश्यक बजेट सुनिश्चित भएपछि अस्पताल निर्माण अघि बढ़ाउन सकिने धारणा व्यक्त गरिएको थियो। सहभागी विशेषज्ञहरूले तत्काल नयाँ अस्पताल निर्माण भन्दा नयाँ संचालनमा रहेको अस्पतालमा जनशक्ति र अत्याधुनिक उपकरण थपेर विशिष्टीकृत सेवा विस्तार गर्न सकिने सुझाव दिएका छन्। दीर्घकालीन रूपमा भने स्वायत्त संस्थाका रूपमा विशिष्टीकृत मुटु अस्पताल स्थापना गर्नु सबैभन्दा प्रभावकारी विकल्प हुने उनीहरूको निष्कर्ष थियो। सम्मेलनले नसर्ने रोग, विशेष गरी मुटु रोगको बढ़दो जोखिमलाई ध्यानमा राख्दै रोकथाम, समयमै उपचार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सरकार, स्वास्थ्य संस्था, निजी क्षेत्र र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुटु रोगको चुनौतीलाई समयमै सम्बोधन गर्न सबै पक्षबीच समन्वय अपरिहार्य रहेको बताउँदै विशिष्टीकृत मुटु रोग उपचार केन्द्र स्थापना र संचालनमा प्रदेश सरकार सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। स्वास्थ्य मुटु नेपालका अध्यक्ष तथा मुटु रोग विशेषज्ञ डाक्टर सूर्यदेव खुटाले मुटु रोग विरूद्धको अभियान अस्पतालमा मात्र सीमित नरही समुदायसम्म विस्तार हुनुपर्नेमा जोड़ दिँदै रोकथामलाई नै उपचारको पहिलो आधार बनाउनु पर्ने बताउनुभयो। पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले पोखराको भौगोलिक अवस्था, बद्लिँदो जीवनशैली, घट्दो शारीरिक सक्रियता र बढ़दो तनावका कारण मुटु रोगको जोखिम बढ़दै गएको उल्लेख गर्नुभयो। सम्मेलनमा देशभरका मुटु रोग विशेषज्ञहरूले मुटु रोगको वर्तमान अवस्था, उपचार प्रणाली र आधुनिक प्रविधिबारे अनुभव आदान प्रदान गर्नुभएको थियो। आयोजकका अनुसार यस्ता सम्मेलनले विशेषज्ञहरूबीच ज्ञान र अनुभव साटासाट गर्दै उपचार प्रणालीलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाइ दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यापारिक उडान सञ्चालनको तयारीलाई तीव्र बनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त गरेपछि कम्पनीले सन् 2026 सेप्टेम्बर 23 पोखरा दुबई पोखरा दैनिक उडान शुरू गर्ने तयारी गरेको कम्पनीका नेपाल प्रतिनिधि तथा जनरल म्यानेजर नवराज शाहीले जानकारी दिनुभयो। दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट केन्द्रमध्ये एक भएकाले पोखराबाट हुने प्रत्यक्ष उडानले मध्य पूर्व, युरोप, अफ्रिका लगायतका अन्तर्राष्ट्रिय गन्तव्यसँग पोखराको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाइ दुबईको नियमित उडानलाई पोखराको पर्यटन, व्यापार तथा समग्र आर्थिक विकासका लागि ऐतिहासिक अवसरका रूपमा व्याख्या गरिएको छ। उहाँले यो उडानले पोखरालाई विश्वलायसँग अप्रत्यक्ष जोड्ने महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गर्नुभयो। नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएपछि पोखरालाई नेपालको प्रमुख पर्यटन तथा अन्तर्राष्ट्रिय हवाई गन्तव्यका रूपमा स्थापित गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ। छ। यसको दीर्घकालीन सफलताका लागि पर्यटन तथा निजी क्षेत्रका व्यवसायहरूको सक्रिय सहभागिता आवश्यक रहेको इमिरेट्स नेपालका जनरल म्यानेजर रमेश लामिछाने र युटीटीका म्यानेजर प्रकाश पिष्टले बताउनु भएको छ। पोखरा महानगरपालिका भित्रको सबैभन्दा ठूलो जलविद्युत परियोजनाबाट उत्पादित विद्युली राष्ट्रिय प्रसारण लाइनमा जड़िएको छ। पोखरा तेत्तीस मुसेटुना स्थित सेतीखोला हाइड्रो पावर लिमिटेडको 22 मेगावाट जलविद्युत परियोजनाले सोमबारदेखि उत्पादन शुरू गरेको हो। सोमबार नेपाल विद्युत प्राधिकरणका प्राविधिकले अनुगमन र नियमन सँगै मिटरमा सिलबन्दी गरेपछि उत्पादन शुरू गरिएको हो। परियोजनाको औपचारिक उद्घाटन भने आगामी शुक्रबार कनिनी लिमिटेडले जनाएको छ। गत मंगसिरमा सम्पन्न गर्ने योजना सहित काम अघि बढ़े पनि कही प्राविधिक कारणले विद्युत उत्पादनमा ढिलाइ भएको कम्पनीले जनाएको छ। टावर निर्माणमा वन मन्त्रालयबाट स्वीकृत आउन भएको ढिलाइले विद्युत उत्पादन कम्पनीको लक्ष्य भन्दा 6 महिना पछि धकेलिएको बताइएको थियो। पोखरा महानगरपालिकाले नगरपञ्ची घोषणा गर्ने तयारीलाई तीव्र बनाएको छ। यससँगै चार पर्यटन प्रबन्धनका लागि व्यवस्थित टूर प्याकेज सञ्चालन गर्ने योजना समेत अघि बढ़ाइएको छ। महानगर प्रमुख धनराज आचार्यका अनुसार नगरपञ्ची घोषणा गर्नु अघि चराविदहरूको सहभागितामा सदन अध्ययन छलफल र नगर क्षेत्रमा रहेका पंक्षीहरूको गणना शुरू गरिएको छ। वैज्ञानिक अध्ययनको निष्कर्षका आधारमा मात्रै नगरपञ्ची घोषणा गरिने उहाँले बताउनुभयो। नगरपञ्ची घोषणापछि त्यसको संरक्षण अनुसन्धान र पर्यटन प्रबन्धनलाई एकीकृत रूपमा अघि बढ़ाइ महानगरको योजना छ। विज्ञहरूसँग सहकार्य गर्दै चरा अवलोकन बर्ड वाचिङलाई पोखराको नयाँ पर्यटन आकर्षणका रूपमा विकास गरिने जनाइएको छ। महानगरले नेचर कल्चर एण्ड एडभेन्चर अवधारणा अनुसार पर्यटन प्रबन्धन गरिरहेको उल्लेख गर्दै नगर प्रमुख आचार्यले नगरपञ्ची घोषणाले प्रकृति संरक्षणसँगै आन्तरिक तथा विदेश पर्यटकका लागि नयाँ गन्तव्य र अनुभव सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ। कास्की जिल्ला विपद व्यवस्थापन समितिले मनसून जन्य विपदको पूर्व तयारी प्रभावितको पुनर्स्थापना तथा जोखिम न्यूनीकरणका लागि विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले जिल्ला मनसून विपद पूर्व तयारी तथा प्रतिकार योजना 2081 को मसौदामाथि छलफल गर्दै आवश्यक सुझाव समेटेर 3 दिनभित्र अन्तिम रूप दिने कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारीको संयुक्तमा गठित समितिले योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी समेत गरेको छ। बैठकले विपद प्रभावित निजी आवास पुनर्निर्माणका लागि नयाँ लाभग्राहीको पहिचान गर्दै अनुदान वितरण प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। मादी गाउँपालिकाका 5 जना लाभग्राही थपिएका छन् भने पोखरा महानगरपालिकाका 3 जनालाई निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताको अनुदान उपलब्ध गराइने भएको छ। यसअघि प्रक्रियामा रहेका लाभग्राही मध्ये पोखरा महानगरपालिका 16 का 1 जना र बादी गाउँपालिकाका 1 जनालाई क्रमशः दोस्रो र तेस्रो किस्ताको अनुदान भुक्तानी गर्ने खर्चलाई पनि बैठकले अनुमोदन गरेको छ। त्यसै गरी पोखरा प्रदेश सरकारको विपद व्यवस्थापन कार्यक्रम अन्तर्गत रूपा गाउँपालिकाको समाज भवन संरक्षण तथा अन्नपूर्ण गाउँपालिकाको 1 विद्यालयका लागि गरिएको बजेट खर्चलाई पनि बैठकले अनुमोदन गरेको छ। वन क्षेत्रमा भएको क्षति व्यवस्थापन तर्फ गत भागुरमा डडेलोबाट नष्ट भएको काठ दाउरालाको लागत कट्टा मिनाह प्रक्रिया अघि बढ़ाउने निर्णय गरिएको छ। साथै माछापुसे गाउँपालिकाको चोर खोल्सा क्षेत्रमा पहिरो जोखिम न्यूनीकरणका लागि अस्थिर जमीनबाट ढुङ्गा गिटी र बालुवा उत्खनन गर्ने प्रक्रिया अघि बढ़ाइने भएको छ। यसबाट उठ्ने रोयल्टी प्रदेश सरकारले तोकेको दर रेट अनुसार संकलन गरिने जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायर सुब्बा ज्ञानराज कणेल माई विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीबाट 40,000 रूपियाँ घुस लिएको अभियोगमा आयोगले बुधबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दर्ता गरेको हो। अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले कण्डलेलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। जग्गा रोक्का राख्ने प्रक्रियामा हिलाइदिने भन्दै उनले सेवाग्राहीसँग घुसको बार्गेनिङ गरेको र विभिन्न वाहनामा दुःख हैरानी दिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको गरिदिएको छ। छानबिनका क्रममा कुण्डेलले भ्रष्टाचार निवारण ऐन 2059 अन्तर्गतको कसुर गरेको पुष्टि भएपछि आयोगले कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको हो। आयोगले उनलाई 40,000 रूपियाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कै सजायको माग दावी सहित मुद्दा दायर गरेको हो। पोखरा तेह्र मियापाट स्थित अल्पसंख्यक मुस्लिम समुदायलाई लक्षित गर्दै लागू औषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य सभ्य र सुरक्षित समाजको प्रतिबद्धता, लागू औषध दुरूपयोग विरूद्धको ऐक्यबद्धता भन्ने मूल नारासहित जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा वडा कार्यालयको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम सफल बनाउन नेपाल मुस्लिम सेवा समिति कास्की, वडा प्रहरी कार्यालय रामबजार तथा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीले संयोग गरेका थिए। कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्ग बरालले लागू औषधको जालो तोड्न र युवा पुस्तालाई दुर्व्यसनबाट जोगाउन समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए। वडा अध्यक्ष किरण बराल र वडा प्रहरी कार्यालय रामबजारका प्रहरी प्रमुख प्रहरी निरीक्षक तेज प्रसाद कणेलले लागू औषधि मुक्त समाज निर्माणमा लागि सुरक्षा निकाय, प्रदेश सरकार, स्थानीय तह र समुदाय बीचको समन्वयलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिए। नेपाल मुस्लिम युवा समिति कास्कीको सभाहालमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष हाजी अब्दुल रहीम, समाजसेवी जमिल अहमद लगायतले लागू औषध दुर्व्यसनी विरूद्ध सामूहिक अभियान आवश्यक रहेको धारणा राखेका थिए। यसैबीच मिया पार्वन क्षेत्रमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक सेवा प्रहरी सेवा माटेपानी र सीआरबी भद्रकालीको संयुक्त आयोजनामा टोल स्तरमै पुगेर लघु सचेतनामूलक अभियान पनि सञ्चालन गरिएको छ। अभियान अन्तर्गत स्थानीय युवा तथा अभिभावकलाई लागू औषधको कानूनी, सामाजिक र स्वास्थ्य सम्बन्धी असरबारे जानकारी गराइएको थियो। जिल्ला प्रशासन र नेपाल प्रहरीले पछिल्लो समय पोखराका विभिन्न वडामा स्थानीय युवा, आमा समूह र समुदायसँग सहकार्य गर्दै लागू औषध दुर्व्यसन विरूद्धको अभियानलाई निरन्तरता विस्तार गर्दै आएको छ। पत्रकार मीना थापा मगर राष्ट्रिय मौलिक कौराह संरक्षण पत्रकारिता 2081 सम्मानित हुनुभएको छ। फोनिज गण्डकी का इन्चार्ज शिरीष मगरको संयुक्तमा गठित प्रतिभा चरण समितिले यो वर्ष थापा मगरलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उनलाई मगर समुदायको संस्कृति, संस्कार र कौराह नृत्यको संरक्षणमा पत्रकारिता मार्फत योगदान दिएको भन्दै छनौट गरिएको हो। यो पुरस्कार राष्ट्रिय मौलिक कौराह संरक्षण समितिले स्थापना गरेको हो। यसलाई हरेक वर्ष नेपाल पत्रकार संघ कास्कीले प्रदान गर्दै आएको छ। छनौट समितिका संयोजक शेषका अनुसार थापा मगर लामो समयदेखि पोखरामा रहेर पत्रकारितामा सक्रिय हुनुहुन्छ। उहाँले विशेष गरी मगर समुदायका विभिन्न पक्षमा कलम चलाउँदै आउनुभएको छ। उहाँको यही योगदानको मूल्याङ्कन गर्दै पुरस्कार दिने निर्णय भएको हो। पुरस्कारको राशि 15,000 रूपियाँ रहेको छ। सम्मानका क्रममा नगद सँगै प्रशंसा पत्र र दोसल्ला समेत प्रदान गरिनेछ। पुरस्कार वितरणका लागि असार 26 गते शुक्रबार पोखराको अमरसिंह चोक स्थित पोखरा सेकुवा घरमा विशेष कार्यक्रम तय गरिएको छ। गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनको प्रमुख अतिथ्यमा उक्त कार्यक्रम हुने संयोजक शिरीषले जानकारी दिनुभयो। प्रतिभा छनौट समितिमा राष्ट्रिय मौलिक कौराह संरक्षण समितिकी अध्यक्ष नरमाया आलेमगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगर र सचिव बलबहादुर रोका मगर सदस्य थिए। यसअघि यो पुरस्कारबाट कमला राणा मगर, तिलक पुन मगर, प्रताप राणा मगर, खेमसारू मगर, एमबी आस्था मगर, मनोज घरती मगर, रुद्र श्रीष मगर र शारदा भेडी मगर सम्मानित भइसकेका छन्। देशका 7 जिल्लामा बर्ड फ्लू नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका सहित 4 जिल्ला अझै जोखिममुक्त हुन सकेका छैनन्। पशु विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको छ भने काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पोलाञ्चोकमा रोग नियन्त्रणका प्रयास जारी छन्। पछिल्लो समय 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रणका लागि विभागले संक्रमित क्षेत्रमा प्राविधिक टोली परिचालन गरी संक्रमित पंक्षी, पंक्षीजन्य पदार्थ तथा उत्पादन सामग्री नष्ट गरेर सुरक्षित व्यवस्थापन गरेको जनाएको छ। विभागका प्रवक्ता डाक्टर मुकुलोपाध्यायका अनुसार बर्ड फ्लू पंक्षीमा उच्च मृत्युदर गराउने अत्यन्त संक्रमक रोग भएकाले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर नियन्त्रण अभियान सञ्चालन गरिएको थियो। रोग फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयले स्थापना उच्च सतर्कताका साथ गस्ती परिचालन गरी अवैध रूपमा भित्याइएका पंक्षी समेत नष्ट गरेको विभागले जनाएको छ। संक्रमण नियन्त्रणमा आएसँगै प्रभावित जिल्लाहरूमा पंक्षी तथा पंक्षीजन्य वस्तुको अवसार पसारमा लगाइएको प्रतिबन्ध क्रमश खुकुलो गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी इकाईले जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रूपमा उम्रेका गाँजाको बोट फडानी गरी नष्ट गरेका छन्। प्रहरीका अनुसार असार 24 गते सञ्चालन गरिएको अभियान अन्तर्गत प्रहरी चौकी सरङकोटबाट खटिएको टोलीले स्थानीय आमा समूह, युवा क्लब तथा स्थानीयवासीको सहयोगमा पोखरा महानगरपालिका 18 सरङकोट र वडा नम्बर 24 गुण्टे चौरी क्षेत्रमा रहेको करिब 250 गाँजाका बोट फडानी गरी नष्ट गरेको छ। त्यसैगरी प्रहरी चौकी 7 मुहाने देउरालीबाट खटिएको टोलीले रूपा गाउँपालिका 4 धामी गाउँमा प्राकृतिक रूपमा उम्रिएका करिब 150 गाँजाका बोट स्थानीय जनप्रतिनिधि तथा भद्र बलात्मीहरूको बरोहबारमा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ। यस्तै इलाका प्रहरीकारले हम्सपुर ताल बेसीबाट खटिएको प्रहरी टोलीले रूपा गाउँपालिका सात काउरे क्षेत्रमा प्राकृतिक रूपमा उम्रिएका करिब 165 वटा गाँजाका पुरी स्थानीय जनप्रतिनिधि तथा भद्र भलादमीहरूको उपस्थितिमा फडानी गरी नष्ट गरेको छ। प्रहरीले लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट समेत नष्ट गर्ने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस्। कक्षा 12 को एक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 0161-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
2: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ?
3: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98-052-21-50, 98-251-27-014।
1: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161-547-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौं।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देवाल समूहले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ। चुनदेवीमा नयाँ सम्पर्क कार्यालय उद्घाटनपछि सोमबार मंगलबार बुधबार गरी तीन दिनसम्म बसेको भेउवा समूहको बैठकले पार्टीलाई आपसी सहमतिबाट अगाडि बढ़ाउन लचिलो हुने निर्णय गरेको हो। बैठकपछि नेता मिनी विश्वकर्माले सदस्यता अध्यावधिकका नाममा खड़ा गरिएका अवरोधहरू हटाएर सहमतिका आधारमा अघि बढ़नुपर्ने निष्कर्ष आफूहरूले निकालेको जानकारी दिनुभयो। सदस्यताको अत्यावधिक प्रक्रियामा देखिएको विवाद समाधान गरेर सभापति भवन थापा महामन्त्री हुँदा टुङ्गिएको क्रियाशील सदस्यता नवीकरण प्रक्रियालाई मान्यता दिएर अगाडि बढ़नुपर्ने बैठकमा धारणा राख्ने अधिकांश नेताहरूको भनाई रहेको विश्वकर्माले बताउनुभयो। बैठक समापन गर्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सहमतिका लागि पहल गर्नुपर्ने बताएका थिए, तर सभापति थापा र उपसभापति शर्मा निकै टाढा रहेको उनको भनाई थियो। समूहको बैठकमा धेरै नेताहरूले राष्ट्रिय भेला बोलाउनु पर्ने बताएका थिए। बैठकबाटै भेलाको मिति तय गर्नुपर्ने अधिकांश नेताहरूले भनाई आएपछि बैठक समापनको अवसरमा नेता खड्काले राष्ट्रिय भेलाको मितिबारे थप सल्लाह गरेर निर्णय हुने पनि बताएका छन्। देउवा समूहमा केही नेताहरू विशेष महाधिवेशनबाट आएको नेतृत्वसँग जुझेर एकतामा लाग्नुभन्दा आफ्नो छुट्टै बाटो तय गर्नुपर्ने पक्षमा त छन्, तर नेता खड्का सहित अधिकांश नेताहरू भने पार्टीमा सहमति कायम गरेर अगाडि बढ़नुपर्ने पक्षमा रहेका छन्। आफूहरू हदैसम्मको लचिलो हुँदा पनि नेतृत्वले वास्ता नगरे मात्र अर्को बाटो तय गर्नुपर्ने उनीहरूको निष्कर्ष छ। तर पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री कृष्णप्रसाद सिरौला, नेता मोहन बहादुर बस्नेत, पार्टीका सदस्यहरू, पश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, निवर्तमान केन्द्रीय सदस्यहरू कुन्दन काप्ले सहितको केही युवा नेता नयाँ पार्टी बनाएर छुट्टै तरिकाले अगाडि बढ़नुपर्ने पक्षमा देखिएका छन्। यद्यपि समूहमा रहेका शीर्ष नेताहरू सकभर सहमतिका रूपमा लागि प्रयास गर्नुपर्ने पक्षमा देखिएपछि राष्ट्रिय भेलाको मिति तय नगरी सकिएको हो। बैठकले आगामी साउन 6 गते बीपी स्मृति दिवस छुट्टै कार्यतालिका ल्याएर मनाउने निर्णय गरेको छ। गत पुष अन्तिम साता तत्कालीन केन्द्रीय समितिको सहमति विपरीत भएको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि शुरू भएको कांग्रेसभित्रको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ। मुख्य गरी अहिले 15 महाधिवेशनका लागि नवीकरण गरेको क्रियाशील सदस्यताको पूर्ण डिजिटल अध्यावधि गर्ने कि नगर्ने र 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनपछि बनेको केन्द्रीय कार्य समितिमा समावेश गर्ने कि नगर्ने भन्ने विषय मिल्न सकेको छैन। नेकपा एमाले निर्वाचन समीक्षा, पार्टी सुदृढीकरण, पुनर्ताजकीकरणका लागि देशभरबाट संकलन गरिएका सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने निर्णय गरेको छ। उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले प्रदेश विशेष कमिटी र जनसंगठनबाट प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार गरिरहेको छ भने बिहिबार बस्ने कार्यदल बैठकपछि त्यसलाई अन्तिम रूप दिने जनाएको छ। एमालेका अनुसार सुझावहरू मिश्रित प्रकृतिका रहेका छन्। केहीले नेतृत्व परिवर्तनको आवश्यकता औलाएका छन् भने अधिकांशले पार्टी संगठन, सुदृढीकरण, जिम्मेवारी व्यवस्थापन र एकतालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवड़ाले प्रतिवेदन पार्टीलाई एकताबद्ध बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। मधेस प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले भने महाधिवेशनको म्याण्डेट अनुसार अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा आगामी निर्वाचनसम्म अघि बढ़नुपर्ने बताएका छन्। गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले निर्वाचन परिणामबाट आत्मसमीक्षा गर्दै पार्टीलाई थप व्यवस्थित र बलियो बनाउने निष्कर्ष आउनुपर्ने धारणा राखेका छन्। कार्यदलको प्रतिवेदनमाथि एमाले केन्द्रीय समितिमा विस्तृत छलफल हुनेछ। त्यसपछि पार्टीको भावी संगठनात्मक संरचना, कार्यशैली र पुनर्गठन सम्बन्धी निर्णय लिइने जनाइएको छ। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण काजी श्रेष्ठले सरकार नेपालको असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिबाट विचलित हुन लागेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै उहाँले पछिल्ला केही घटनाक्रमले नेपालको परराष्ट्र नीतिमा परिवर्तनको संकेत दिएको भन्दै सरकारलाई राष्ट्रिय सार्वभौमिकता र स्वाधीनता विरूद्ध कुनै पनि गतिविधि नगर्न चेतावनी दिएका हुन्। श्रेष्ठले दलाई लामाको तर्फबाट नेपालका नेतृत्वलाई बधाई सन्देश आएको, नेपालमा पहिलोपटक सरकारी अनुमतिमा दलाई लामाको जन्मोत्सव मनाइएको तथा कार्यक्रममा विदेशी कूटनीतिज्ञहरूको सहभागिता रहेको विषयलाई सामान्य रूपमा लिन नहुने बताएका छन्। दलाई लामाको उत्तराधिकारीको नेपालबाट घोषणा हुन सक्ने चर्चाप्रति पनि उनले चासो व्यक्त गरेका छन्। उनका अनुसार सरकारले असंलग्न परराष्ट्र नीतिलाई व्यवहारमा कमजोर बनाउँदै कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थ अनुसार अघि बढ़े त्यसले राष्ट्रको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय हितमा गम्भीर असर पार्न सक्छ। श्रेष्ठले नेपालका स्वतन्त्र परराष्ट्र नीतिबाट कुनै न पनि विचलित देशभर भक्त नेपालीका लागि स्वीकार्य नहुने उल्लेख गर्दै त्यस्तो अवस्था सिर्जना भए सशक्त प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन्।
अब आर्थिक समाचार प्रधानमन्त्री वीरेन्द्र शाहले पदभार सम्हालेको 100 दिनपछि पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिसँग औपचारिक छलफल गर्दै अर्थतन्त्रलाई गति दिन सरकार निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा करिब 2 घण्टा चलेको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल च्याम्बर अफ कमर्सका प्रतिनिधिहरू सहभागी थिए। प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभिङ सीटमा राखेर अघि बढ़ने र उद्योगी व्यवसायका जायज समस्या समाधान गर्न सरकार तयार रहेको बताए। व्यवसायहरूले उद्योगका लागि जग्गा हदबन्दी, सीमानाकाबाट हुने अवैध व्यापार नियन्त्रण, सार्वजनिक निजी साझेदारी विस्तार, कानूनी सुधार तथा उद्यमीमाथिको अनावश्यक धरपकड़ रोक्नुपर्ने माग राखेका थिए। जवाफमा प्रधानमन्त्रीले सरकारको उद्देश्य व्यवसायीलाई तर्साउने नभई लगानी र उद्योग मैत्री वातावरण निर्माण गर्नु रहेको स्पष्ट पारे। प्रधानमन्त्रीले आगामी 5 वर्षमा 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ निजी क्षेत्रसँग व्यावहारिक सुझाव माग्दै आवश्यक ऐन कानून संशोधन गर्न तयार रहेको बताए। साथै निजी क्षेत्रका गुनासा र समस्या सुन्न प्रधानमन्त्री कार्यालयमै छुट्टै डेस्क स्थापना गर्ने तयारी समेत रहेको जनाइएको छ। छलफलपछि निजी क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्रीको सकारात्मक दृष्टिकोण र सहकार्यको प्रतिबद्धताले व्यवसायमा नयाँ आशा र उत्साह थपिएको प्रतिक्रिया दिएका थिए। अब विदेशको समाचार। पाकिस्तानको कराची बन्दरगाह नजिक अरब सागरमा बेपत्ता भएको कारको विमानको भग्नावशेष फेला परेको छ। विमानमा सवार 5 चालक दलका सदस्यको खोजी तथा उद्धार कार्य भने जारी रहेको अधिकारीले जनाएका छन्। संयुक्त अरब इमिरेट्स युएईको सरजहाबाट उडेको K2 एयरवेजको उक्त कार्गो विमानले मंगलबार राति नेभिगेशन प्रणालीमा समस्या आएको जानकारी दिए लगत्तै हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क गुमाएको थियो। पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार पाकिस्तानी नौसेना र नागरिक खोज तथा उद्धार टोलीले करिब 12 घण्टाको खोजीपछि अरब सागरमा विमानको भग्नावशेष फेला पारेका हुन्। मनसूनका कारण समुद्रमा खराब मौसम र खोज क्षेत्र फ्राकिलो भएकाले उद्धार अभियान चुनौतीपूर्ण बनेको जनाएको छ। प्रधानमन्त्री शहबाज शरीफले बेपत्ता चालक दलका सदस्यका परिवारप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका लागि सबै आवश्यक स्रोत परिचालन गर्न निर्देशन दिएका छन्। प्राधिकरणका अनुसार विमान कराचीबाट करिब 155 समुद्री माइल झण्डै 287 किलोमिटर पश्चिम पुगेपछि सम्पर्कविहीन भएको थियो। राडर तथ्याङ्कले सम्पर्क टुट्नु अघि विमानले दिशा परिवर्तन गर्नुका साथै तीव्र रूपमा उचाइ घटाएको देखिएको छ। उड्डयन विज्ञहरूले दुर्घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्र खुल्ने बताएका छन्। अब खेलकुदको समाचार। फिफा विश्वकप फुटबलका क्वार्टर फाइनलका खेलहरू आज रातिदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। पहिलो क्वार्टर फाइनलमा आज राति 2:45 फ्रान्स र मोरक्को खेल्नेछन्। यी दुई टोली 4 वर्ष अघि कतारमा सेमी फाइनलमा खेलेका थिए। त्यस खेलमा फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै लगातार दोस्रो क्वार्टर फाइनलमा स्थान बनाएको थियो। दोस्रो क्वार्टर फाइनलमा पर्सि राति 1:15 स्पेन र बेल्जियम खेल्नेछन्। सन् 2010 विजेता स्पेनले अर्को युरोपियन टोली बेल्जियमसँग दोस्रो क्वार्टर फाइनल खेल खेल्न लागेको हो। स्पेन 16 वर्षपछि र बेल्जियम 8 वर्षपछि विश्वकपको क्वार्टर फाइनलमा पुगेको हुन्। सन् 2010 दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकप उपाधि जितेको स्पेन त्यस यता पहिलो क्वार्टर फाइनल खेल्दैछ। बेल्जियम भने सन् 2018 चौथो भएको थियो र 2022 समूह चरणबाटै बाहिरिएको थियो। त्यस्तो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेको नर्वे र इङ्ल्याण्ड बीच शनिबार राति 2:45 खेल हुनेछ। पहिलो पटक क्वार्टर फाइनलमा स्थान बनाएको नर्वेले तेस्रो क्वार्टर फाइनलमा सन् 1966 विश्वकप विजेता इङ्ल्याण्डको सामना गर्नेछ। 28 वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले ब्राजिललाई हराएर क्वार्टर फाइनलमा स्थान बनाएको हो। सन् 1966 विजेता इङ्ल्याण्डले भने त्यस यता फाइनल समेत पुग्न सकेको छैन। अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान 7:15 खेल हुनेछ। साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग अन्तिम क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो। 1900 पटक विश्वकप खेलिरहेका अर्जेन्टिनाले 6 पटक फाइनल खेल्दा 3 पटक विश्वकप उपाधि जितेको छ। स्विजरल्याण्ड सन् 1954 पछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुग्न सफल भएको हो।
मौसम सम्बन्धी जानकारी हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिम भूभाग तर्फ नै सरदर रूप स्थानमा आसपासमा रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाड़ी र हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका छोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ। आज राति देशभर अधिकांश बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका छोरी स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश साथै कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान छ बजेको खबर संग्रहको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरामा विशेष स्वीकृत अस्पताल स्थापना गर्ने बहस। हरिचकमा चक्का तयारी अवस्थामा। नियमित अन्तर्राष्ट्रिय उडानले पर्यटक व्यापार र आर्थिक गतिविधिमा नयाँ सम्भावना खुल्ने अपेक्षा। वैज्ञानिक अध्ययनपछि पोखरामा नगरपञ्ची घोषणा। मनसुनी पूर्व तयारीका कास्कीमा महत्वपूर्ण विपद। योजना अन्तिम चरणमा 40,000 घुस लिएको आरोपमा मनाङका राजु पण्डले विरूद्ध भ्रष्टाचार मुद्दा दायर। प्रहरी र स्थानीयको संयुक्त अभियान। सरनकोट र उपाका विभिन्न स्थानमा कार्यवाही। देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने। सदस्यता अध्यावधिकका नाममा खड़ा गरिएको अवरोध हटाएर सहमतिका आधारमा अघि बढ्नुपर्ने निष्कर्ष। एमाले पुनर्गठनबारे सुझाव प्रतिवेदन अन्तिम चरणमा। निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल। आर्थिक सुधारमा सहकारीको प्रतिबद्धता। पाकिस्तानको कराची नजिकै बेपत्ता कार्गो विमानको भग्नावशेष फेला। र फिफा विश्वकप 2026 को क्वार्टर फाइनल समीकरण पूरा। सेमी फाइनल यात्राका लागि चार रोमाञ्चक भिडन्त हुँदै रेडियो सफलताले तयार पारेको बिहान छ बजेको खबर संग्रहको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसार भर सुन्न सक्नुहुनेछ। हाम्रो संचार बीच अहिले 9 बजे खबर संग्रह आउनेछ। हामी सफलताको पाइलामा अब केही बेरुन सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो?
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर
10: सन्चै, कस्तो छ हजुरलाई?
11: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
11: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
12: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
12: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
12: फोन नम्बर 061-57-9915।
13: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लगाऊ?
14: घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन?
13: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
15: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
16: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
13: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
18: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
13: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले
10: ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
16: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि

0: साफ्टवेयर तथा खरीद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581
2: 98165-15475।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 9857203525 9806535480 साथै आयएलएस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
5: रेडियो सफलता 103.4
6: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
7: उमंग,
6: गुरु प्रेमराजजीको ज्ञान अनि सन्देश सँगै
7: ज्ञानीका मे गुरु।
6: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न न

0: आए एक ही देश से, उतरे एक ही घाट, हवा लगी संसार की, हो गए बारह। हम जरा संसार की हवा को रोकने की कोशिश कर रहे हैं।
1: Hear yourself, स्वयं को आवाज आए सुन लो।
2: के हुन छ यस जीवनमा त जब हामी सानो थियौं, सबभन्दा पहिला आमा बुबा हाम्रा सारा कुराहरू उहाँमाथि निर्भर हुन्थ्यो। बिस्तारै बिस्तारै हामी ठूलो भयौं, स्कूल जान थाल्यौं, साथीहरू बन्दै गए, बिस्तारै बिस्तारै उनीहरूमाथि निर्भर हुन थाल्यौं। जसै जसै उमेर बढ्दै गयो, ठूलो हुँदै गयौं, त्यसरी नै बिस्तारै बिस्तारै बिस्तारै अरू मानिसहरूमाथि निर्भर हुँदै गयौं। सोच्नुपर्ने कुरा छ, यो एउटा जीवन छ। हामी सबैलाई थाहा छ कि समय के हो। भनिन्छ समय एकदमै बलियो छ। समय त यति बलियो छ, केही न केही हुन सक्छ, समयले जे पनि गराउन सक्दछ। र समय थाहा पाउनका लागि हामी सबैजना घड़ी पनि किन्दछौं, सूर्यतिर पनि हेर्दछौं। सूर्य उदय भयो, सूर्य अस्त भयो, आफ्नो घड़ीलाई हेर्छौं, अहिले 2 बज्यो, अहिले 3 बज्यो, 4 बज्यो, 5 बज्यो। मैले सोच्न थाले कति घड़ीहरू छन्। एउटा त त्यो घड़ी छ जुन घड़ीमा सूर्य चल्दछ, सूर्योदय भयो, सूर्यास्त भयो, एक दिन बित्यो। एउटा घड़ी त्यो हो जसमा समुद्र चल्दछ, लहर आयो आएन, चन्द्रमा चल्दछ, पूर्णिमा भयो, त्यसपछि अलि सानो अलि सानो अलि सानो, अनि केही पनि चल्दैन, फेरि बिस्तारै बिस्तारै बिस्तारै गरी पूर्णिमा हुन्छ। एउटा घड़ी त्यो हो जुन तपाईँको हातमा बाँधिएको छ, त्यो घड़ी आफ्नै किसिमले चल्छ, त्यसको एक एक सेकेण्ड हुन्छ। जब 60 सेकेण्ड पूरा भयो भने 1 मिनट हुन्छ, जब 60 मिनट पूरा भयो भने 1 घण्टा हुन्छ, त्यसै गरी त्यो घड़ी चल्दछ। ती सारा घड़ीहरू मध्ये एउटा चन्द्रमाको घड़ी भयो, सूर्यको घड़ी भयो, समुद्रको घड़ी भयो, पृथ्वीको घड़ी भयो। ती सारा घड़ीहरू मध्ये सबभन्दा बलियो घड़ी कुन हो? किनकि घड़ी जुन तपाईँले नारीमा बाँध्नु भएको छ, हातमा बाँध्नु भएको छ, त्यो त आफ्नै ढंगले चल्दछ, तर तपाईँ कुन घड़ीको आधारमा चल्नुहुन्छ? सूर्यको घड़ीले, हातमा बाँधिएकोले, समुद्रको घड़ीले, चन्द्रमाको घड़ीले, कुनले? मैले सोचे कि मानिसको पनि एउटा घड़ी छ, तर त्यो घड़ीको हात छैन। त्यो कुन चाहिँ घड़ी हो? त्यो श्वासको घड़ी हो। एक एक श्वास जुन तपाईँ भित्र चल्दछ, त्यो पनि तपाईँको घड़ी हो। त्यस घड़ीका आधारमा तपाईँ चल्नुहुन्छ। जब तपाईँ जन्मिनुभयो, त्यो घड़ी चल्न थाल्यो। जब त्यो घड़ीले समय देखाउन बन्द गर्नेछ, अनि तपाईँ पनि बन्द हुनुहुनेछ, त्यस घड़ीको हिसाबले तपाईँ चल्नुहुन्छ। के यस्तो समय छ? कुन यस्तो घड़ी छ? यो घड़ी बन्द भए पनि के हुन्छ र? कोही अरूसँग समय सोधुला होइन त? यदि यो घड़ी एक दिनको लागि बन्द भयो भने के हुन्छ र? तर यो श्वास एक दिनको लागि बन्द भयो भने अरूबाट यो श्वास लिन सकिन्छ र? तर यो सारा जीवन बिते पनि कहिले विचार आउँदैन, कहिले सम्झना आउँदैन कि मेरो वास्तविक घड़ी कुन हो, मेरो वास्तविक समय कुन हो? वास्तविक समय त्यो घड़ीको समय होइन। यो घड़ीलाई के थाहा के बित्यो? 2 बजेको छ, 2 त फेरि पनि बज्दछ। यदि घड़ीमा चाबी छ, घड़ीमा ब्याट्री छ भने त्यसमा त अर्को पटक 2 बज्छ, त्यस पश्चात अर्को पटक 3 बज्छ, त्यसपछि अर्कोचोटि 4 बज्छ। तर यो दिन केमा बितेर गयो? त्यो त श्वासको घड़ीले मात्रै बताउन सक्दछ। किनकि जुन दिन त्यो बन्द हुन्छ, त्यो दिन केही पनि रहँदैन। तर के तपाईँले आफ्नो सारा जीवनमा त्यो घड़ीलाई हेर्ने कोशिश गर्नुभयो कि गर्नु भएन? त्यस घड़ीमा कति समय बित्यो? त्यसमा जति बितिसकेको छ, त्यो त कहिले पनि फर्केर आउन सक्दैन। यदि त्यो घड़ीलाई हेर्नुहुन्छ भने वास्तविक समय के हो त्यो थाहा हुन्छ। वास्तविक समय के हो? तपाईँ एक दिनलाई चिन्नुहुन्छ, तपाईँ एक महिनालाई चिन्नुहुन्छ, तपाईँ एक हप्तालाई चिन्नुहुन्छ, तपाईँ एक वर्षलाई चिन्नुहुन्छ, तर एउटा श्वासलाई तपाई चिन्नुहुन्न। यो श्वास के हो? तपाईको यो एउटा एउटा श्वास यति मूल्यवान छ कि संसारको सारा सम्पत्ति पनि एउटा श्वासको बराबर छैन। यति मूल्यवान छ। तपाईलाई यो श्वासको के महत्व छ? के बुझ्नुहुन्छ यो श्वास के हो? जब तपाई जन्मिनु भयो, घरमा जन्मिनु भयो, अस्पतालमा जन्मिनु भयो, जहाँसुकै जन्मिनु भयो, तपाई र कात्रोका बीचमा के थियो? जब तपाई जन्मिनु भयो, तपाई र कात्रोको बीचमा के थियो? थाहा छ? छैन। श्वास। जब तपाई जन्मिनु भयो, यदि तपाईको श्वास नचलिरहेको भए तपाईलाई के गरिन्थ्यो? सानो बच्चालाई सेतो कपडाले बाँधिदिन्थ्यो। तपाईलाई त्यसले त बाँधिएन नि। थाहा छ किन बाँधिएन? थाहा छ किन बाँधिएन? किनकि तपाईँको श्वास चलिरहेको थियो। र जुन दिन तपाईँ यो संसारबाट जानुहुन्छ, कुन चीजलाई हेरिन्छ त्यो चलिरहेको छ कि छैन? तर मेरो तर्क छ, तपाईँको र कात्रोको बीचमा के कुरा छ? धन छैन, सम्पत्ति छैन, इज्जत छैन, छोरा छैन, नाता छैन, केही पनि छैन। केवल एउटा चीज मात्रै छ र त्यो हो श्वास। जबसम्म यो श्वास आइरहेको छ, गइरहेको छ भने सबै थोक छ, र जुन दिन यो सकिनेछ केही पनि बच्ने छैन। फेरि म सोध्छु, यो के हो? यो के हो? बुझ्नुहुन्छ? यसलाई बुझ्नुहुन्छ? चिन्नुहुन्छ? श्वास हो। श्वासमा ध्यान पनि जाँदैन। जब धेरै श्वासमा हुन्छ, हुनसक्छ ध्यान जान्छ, नत्र भने जाँदैन। मन छ, मनका पछाडि दौड़िरहेका छन्। संसारमा सारा कामहरू भइरहेका छन्। यो गर्नु छ, त्यो गर्नु छ, यो गर्नु छ, यस्तो छ, त्यस्तो छ। मानिसहरू बिहान बिहान चियासँग के पढ्छन्? चिया पिउँछन् शरीरका लागि, र पत्रिका दिमागको चिया हो। पत्रिका पढ्छन्, पत्रिका पढ्छन्, एउटा हातमा चिया, अर्को हातमा पत्रिका। के भइरहेको छ? त्यसैले त पत्रिका पढ्नुहुन्छ नि। यो संसारमा के भइरहेको छ थाहा होस्, त्यसैले त पढ्नुहुन्छ नि। यो देशमा के भइरहेको छ, अरू देशहरूमा के भइरहेको छ, अरू देशहरूमा के भइरहेको छ, त्यसैले त पढ्नुहुन्छ नि पत्रिका, होइन त? हो अथवा होइन भन्नुहोस् न। केही त भन्नुहोस्, केही त भन्नुहोस्। सुनिरहनु भएको छ कि छैन? के अल्छी लाग्यो? ठिक छ, पत्रिका पढ्नु छ तपाईँलाई। एउटा अर्को पत्रिका छ, सारा सृष्टिमा के भइरहेको छ, को हुन् जो थिए आजको ताजा खबर, को हुन् जो थिए रहने छन् र अहिले पनि छन्।

0: समाजलाई जोड्न आमा मिलन।
1: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै हैनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौ।
2: सहकारी मार्फत सहकारी गर्दै आमा मिलन
1: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ नि सबैजना खुसी हुनुहुन्छ।
0: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन।
1: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
3: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐकाले भन्दा धेरै दुःख काटेकी मैले।
2: उद्यमशीलताको विकासमा आमा मिलन
4: सहकारीबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दैछु। उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ।
2: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन।
0: स्वास्थ्य र निरोगी बन्न, योग र योगमा जीवन जोड्न आमा मिलन।
2: आमा मिलन संस्था एक, कार्य क्षेत्र अनेक,
0: आँटै गर्न सकिन्छ। यसैको उदाहरण हो आमा मिलन।
2: हजुर, आमा मिलन केन्द्र कास्की पोखरा सधैं तपाईँको सेवामा।
5: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
6: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
5: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
7: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
8: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
9: हेलो,
10: हजुर सन्चै, कस्तो छ हजुरलाई?
11: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
9: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
11: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
12: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
12: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
14: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
12: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लेढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
13: फोन नम्बर 061-57-9915।
2: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
15: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheelको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98 5 60 11 0 99, 98 28 84 20 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
2: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
16: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धौलो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
16: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
16: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
16: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
2: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
16: सम्पर्क
2: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98-576-22-51, 98-450-50-251।
17: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्ती टू मिट।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: दिदी, किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
5: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
9: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
10: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिपेढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98-11-60-62-983, 98-5-60-52-855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
11: मैले नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
12: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँको अस्ति त केही चिन्तै हुँदैन।
13: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 984 541 985 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161 525 904 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: नमस्कार, कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ समग्र नेपालको पत्रकारितामा सम्भावना, अवसर र चुनौतीको विषयमा छलफल गर्नेछौ र विश्वविद्यालय क्याम्पसहरूले पत्रकारिता क्षेत्रमा विद्यार्थीलाई आकर्षित गर्नका लागि के कस्ता कार्यक्रमहरू सञ्चालन गरेका छन् अथवा विद्यार्थीहरूको यो क्षेत्रमा चाहिँ आकर्षण कस्तो छ, यो विषयमा छलफल गर्नेछौँ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय सल्लाहकार, जनप्रिय बहुमुखी क्याम्पस सामाजिक शिक्षण विभागका विभागीय प्रमुख हुनुहुन्छ बेधारी किमिङ सिन्हा। उहाँसँगको कुराकानी लिएर आएका छौँ। सरलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: स्वागत छ, धन्यवाद।
0: समग्रमा अहिले हेर्दाखेरि वर्तमान अवस्थामा नेपालको पत्रकारिता
1: अत्यन्त महत्वपूर्ण प्रश्न उठाउनुभयो। प्रश्नको लागि तपाईँको रेडियो सफलता 103.4 MHz सर्वप्रथम हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। हाल नेपालमा पत्रकारिताको सम्भावना भन्दा भन्दै पनि हामी संसारभरि पत्रकारिता बिना हामी कुनै पनि कुरा न थाहा पाउन सक्छौ न कुनै पनि कुराको अनुमान गर्न सक्छौ। तसर्थ पत्रकारिता भनेको आवाज विहीनहरूको आवाज, भोइस अफ भोइसलेस हो, जसका कारण हामी दुनियाँमा कहाँ कुन ठाउँमा के भइरहेको छ, कसरी भइरहेको छ, त्यो सबै कुराको जानकारी दिने काम पिपुलहरूलाई, यत्र तत्र सर्वत्र स्क्याटर पिपुलहरूलाई जानकारी दिने काम पत्रकारिता हो। र यो संसारमा अहिले उदाहरणको लागि फिफा वर्ल्ड कप भएको छ, त्यही वर्ल्ड कपको कनेक्सन गर्ने काम पनि यही अहिलेको प्रविधि र संचार माध्यम मार्फत, रेडियो, टेलिभिजन, पत्र पत्रिका, अनलाइन सामाजिक सञ्जाल मार्फत आम संसारका मानिसहरूलाई जोड्ने, यस्तो खालको के यसरी भयो भन्ने खालको सूचना दिने काम पछिल्लो रूपमा भइरहेको छ। त्यस्तै गरी संसारमा हुने सबै खालका राम्रा वा नराम्रा वा भवितव्य हुने खालका गतिविधिहरू, दुर्घटनाहरू अथवा विकासका कुराहरू, निर्माणका कुराहरू र सम्भावना र चुनौती सबैलाई हाम्रो पत्रकारिताले जुन रूपमा जसरी ल्याएको छ त्यो हामी सबैका लागि उपलब्धिमूलक एउटा क्षेत्र हो। तर अहिले सबैसँग इन्टरनेटको पहुँच पुगेको छ र सबैले आफ्नो हातमा स्मार्टफोनहरू लिने परम्परा र प्रचलन अहिले आएको छ, जसका कारण अहिले सबैजना आफै स्वयंमा सूचना सम्प्रेषण गर्ने र सूचना दिने वा लिने हुँदा पत्रकारिता क्षेत्रमा कतै यो अलिकति बढी छिरकिएका कारणले पत्रकारिता पेसा बनाएर तपाईँको जस्तो रेडियो, टेलिभिजन, पत्र पत्रिका अथवा अनलाइन सञ्चालन गर्नेहरूका लागि एउटा चुनौतीको अवसर पनि, चुनौतीको अवस्था आएको छ। तसर्थ यो पत्रकारितालाई पेसागत बनाउनका लागि पत्रकारिताले जुन एउटा आचार संहिताको कुरा, जुन एउटा वास्तविक सूचना सम्प्रेषण गर्ने कुरालाई सरकार अथवा स्थानीय सरकार, प्रदेश सरकार र जुन हाम्रो नेपालमा तीन प्रकारको सरकार, संघ सरकार छ, ती सबैबाट रेडियो जुन व्यावसायिक पत्रकारिता, टेलिभिजन अथवा पत्रकारिता जुन छ तिनलाई व्यावसायिक रूपमा अभ्यास गर्ने खालको एउटा नीतिलाई अझ बलियो बनाउने भने मलाई लाग्छ धेरै सम्भावना छन्। यही सम्भावनाबाट हामीले धेरै कुरा प्राप्त गर्न सक्छौँ।
0: हजुर, सरले भने जस्तै अहिलेको यो नयाँ प्रविधिसँगको प्रतिस्पर्धा भन्दा पनि अब बिस्तारै योसँग चाहिँ सहकार्य पनि गर्दै जानुपर्छ जस्तो लाग्छ, होइन? अबको पत्रकारिता यस हिसाबले हेर्दाखेरि अबको पत्रकारिताको उद्देश्य चाहिँ कस्तो हुनुपर्छ?
1: एकदम समय सापेक्ष प्रश्न उठाउनु भयो। अहिले हामी समय जसरी परिवर्तनशील भइरहेको छ, दौड़िरहेको छ, हिजोको दिनलाई हामी मात्र सम्झनामा लिन सक्छौ भने भोलिको दिन आउँछ भनेर हामी अपेक्षा गर्न सक्छौ। त्यस्तै गरी हिजो हामीले क्याम्पसमा पढ्न आउँदा हाम्रो हातमा न मोबाइल थियो, न टेलिफोन थियो, न हामीसँग अन्य पत्र पत्रिकाहरू थिए, मात्र हामीले एउटा दुईटा पत्रिका मात्रै देख्थ्यौं। तर आज त्यही दुनियाँबाट आज 30-35 वर्षको यो अभ्यासमा निरन्तर रूपमा स्मार्टफोनहरू चलाउने, प्रविधिहरू चलाउने, अहिले पछिल्लो पटक एआईसम्म हामी पुग्दै गर्दा अहिले एआईलाई यो जुन आर्टिफिसियल इन्टेलिजेन्सलाई मान्छेहरूले सृजनशीलता बिगार्यो भन्ने विषयमा कुराहरू उठेको छ। म यसलाई त कस्तो भन्छु भने सृजनशीलता भनेको समय र प्रविधिले ल्याएको सृजनशीलतालाई हामीले समय अनुसार, समयको सान्दर्भिकता अनुसार प्रविधिले ल्याएका परिवर्तनलाई हामीले प्रयोग गर्न सक्यौं भने अहिले पछिल्लो समयमा आएका यी प्रविधिको प्रयोगले मानिसलाई अझ बढी सृजनशीलता बनाउने, अझ बढी वर्ल्ड वाइड संसारमा सांसारिक कुराहरू कसरी भएको छ, ती सांसारिक कुराहरूलाई कसरी जोड्ने भन्नेका बारेमा जानकारी दिनका लागि यो डिजिटल लिटरेसी अलिक बढी प्रयोगमा आउनु छ। र खालि यसलाई यो खालि कपी एन्ड पेस्ट गर्ने मात्रै होइन कि यसलाई हामीले, मैले त भन्छु यो प्रम्प्ट इन्जिनियरिङ भन्छ, यसलाई हामीले के जे दिन्छौँ त्यसले त्यही अनुसारको उत्तर हामीलाई दिने हो, त्यस अनुसार हामीले त्यसलाई ढाल्ने हो, त्यो अनुसारको प्रयोग गर्ने हो, त्यसबाट सिक्ने हो, न कि यसलाई सृजनशीलता बिगार्छ। हिजो चाहिँ एउटा चक टस्टर लिएर अथवा एउटा खरी ढुङ्गो लिएर हामीले विभिन्न खालका चाहिँ चित्रहरू बनाउने विषयवस्तुहरू थिए भने अहिले आएर त्यसलाई पूरै रूपमा यो एआईले अहिलेको प्रविधिले त्यसलाई अलिकति बढी स्मार्ट बनाएको छ। तसर्थ समय अनुसार हामी प्रयोग गर्नुपर्छ, न कि हामी अब हिजो ढुङ्गे युगमा फर्केर मानव एकछिनको लागि हामी रेडियो छैन हाम्रो साथमा, हाम्रो साथमा टेलिभिजन छैन, हाम्रो साथमा पत्र पत्रिका छैन, हाम्रो साथमा यो मोबाइल छैन भने हामी अब त्यो समयको हामी अब कुनै त्यस्तो खालको अपेक्षा गर्न सक्छौँ अथवा त्यो समयतिर फर्कन सक्छौँ? हामी सक्दैनौँ। त्यसैले मानव परिवर्तनशील हो र यो परिवर्तनशील समयसँगै अथवा व्यवहार स्वभावसँगै हामीले प्रविधिलाई पनि अँगाल्नुपर्ने र प्रविधिलाई सही रूपमा प्रयोग गर्नुपर्ने आजको आवश्यकता हो।
0: भनेपछि सर, पत्रकारितामा एआईको प्रयोग चाहिँ सकारात्मक छ?
1: यसलाई सकारात्मक रूपमा प्रयोग गर्नुपर्छ। जस्तो उदाहरणको लागि मान्नुहोस्, हामीले पत्रकारिताका विभिन्न अवसर र चुनौतीलाई हेर्दै गर्दा हामीले विभिन्न खालका अब ठ्याक्कै एआईबाट यस्तो बनाउनुहोस् त म भन्न सक्दिनँ र भन्न पनि हुँदैन। त्यसैले हामीले सञ्चार माध्यममा प्रयोग हुने जति विषयवस्तुहरू छन्, जति आफूलाई इनकम्प्लिट सूचना त्यत्तिकै दिनुभन्दा त त्यसलाई पूर्ण बनाउनका लागि एउटा सारथीको रूपमा प्रयोग गर्ने, जस्तै खोजमूलक पत्रकारिता, इन्भेस्टिगेटिभ पत्रकारिताको लागि हामीले खोज्ने, जस्तै कुनै डेटा हामीलाई थाहा भएन भने थाहा नहुन सक्छ, पुस्तक नहुन सक्छ, तर प्रविधिलाई प्रयोग गरेर त्यस्ता सूचनाहरू लिने, जस्तै कुनै कुनै अब मोबाइल पत्रकारिता संलग्न हुने जुन विषयवस्तुहरू छन्, जस्तो खेलका कुरा, स्वास्थ्यका कुरा, शिक्षाका कुरा, अर्थ पर्यटनका कुरा, कृषि र विज्ञान जति विषयवस्तुहरू छन् तिनका बारेमा हामीले अलिक बढी गहिरिएर प्रविधिलाई सही रूपमा प्रयोग गरेर हामीले अगाडि बढायौँ भने हाम्रा आवाजहरू सुन्ने, हाम्रा शब्दहरू पढ्ने र हाम्रा जुन प्रेजेन्टेसन हामीले जुन सञ्चार माध्यमबाट दिन्छौँ अरूहरूका लागि पनि त्यो सही बनोस् भन्नका लागि हामीले प्रविधिको सही प्रयोग गर्ने र यसलाई पत्रकारितामा पनि पूरै पूर्ण अभ्यास त्यसैमा मात्रै गर्नुपर्छ भन्ने मेरो होइन, तर त्यसको साथमा लिएर हामीले अगाडि बढ्नुपर्छ र त्यसलाई हामीले सही रूपमा प्रयोग गर्ने र अरूका लागि पनि सही रूपमा प्रयोग गर्ने अभ्यास सिकाउनु हामी सबैको कर्तव्य र दायित्व हुन्छ।
0: हजुर, यसले अहिले एआईको विकासले चाहिँ पत्रकारितामा कस्ता कस्ता सम्भावनाहरू सिर्जना गरेको छ?
1: अब यो एआईको विकासले जुन यो आर्टिफिसियल इन्टेलिजेन्सले छ, विशेष गरी डिजिटल प्लेटफर्म मार्फत आफ्ना सञ्चार माध्यम सञ्चालन गर्ने अवसर, हामी थोरै ठाउँबाट पनि धेरै कुराहरू सिक्ने अवसर, हामी यहीँ बसी बसी संसारलाई बुझ्ने र आफ्नो भाषामा त्यसलाई कन्भर्ट गर्ने, चित्रहरू लिने, तस्विरहरू अर्थात् दृश्यहरू लिने र दृश्य र तस्विरहरूलाई यो यस्तो भएको छ भनेर हामीले अनुमानका भरमा भन्दा यथार्थ परक कुरा हामीले त्यसलाई साइटेसन गरेर त्यसका सन्दर्भहरू उल्लेख गरेर हामीले दिन सक्यौँ भने अहिले पत्रकारितालाई यो एउटा सहज एउटा तरिकाले पनि हामी गर्न सक्छौँ, न कि हामी हिजो धेरै ठाउँ फिल्डमा घुम्नुपर्ने कुरा अहिले प्रविधिका कारण हामीले, जस्तो हिजो हामीले रेडियोबाट कुराकानी गर्दा सुन्ने मात्र गर्थ्यौँ भने आज हामी यहाँ रेडियोबाट कुरा गर्दा हामी के गर्न पनि सक्छौँ भन्दा देख्न पनि सक्छौँ, बुझ्न पनि सक्छौँ। तसर्थ रेडियो, टेलिभिजन, पत्र पत्रिकामा यो सामाजिक सञ्जाललाई दुरूपयोग होइन सदुपयोग गरियो भने यो सारथी र असल साथीको रूपमा यसलाई हामी प्रयोग गर्न सक्छौँ।
0: हजुर, अहिले पछिल्लो समयमा हेर्ने हो भने त जस्तै सामुदायिक पत्रकारिता अथवा स्थानीय पत्रकारिता विकासलाई चाहिँ कसरी हेर्नुभएको छ?
1: जस्तो पत्रकारितामा सामुदायिक पत्रकारिता

0: सक्छौँ। तसर्थ यो प्रविधिलाई ग्लोबलाइजेसनका लागि स्थानीय रूपमा हामीले सही प्रयोग गर्यौँ भने यो अगाडि बढ्न सक्छ भन्ने लाग्छ।
1: हजुर, लामो समयदेखि पत्रकारिता पढाउने छ पनि सर होइन, विश्वविद्यालय अथवा पब्लिक क्याम्पसहरूले चाहिँ सक्षम पत्रकार उत्पादन गर्नको लागि कस्तो भूमिका खेल्न सक्छन्, खेलेका छन्?
0: अब यो अत्यन्तै महत्वपूर्ण र समय सान्दर्भिक प्रश्न हो। म पब्लिक क्याम्पस जो मेची महाकाली धेरै क्याम्पसहरू हाम्रो संस्था पब्लिक क्याम्पस संघ र पब्लिक क्याम्पस प्राध्यापक संघसँग आबद्ध धेरै क्याम्पसहरू छन्। ती धेरै क्याम्पसहरूमा पुग्ने भौतिक रूपमा पुग्ने क्रममा र अहिले प्रविधिले हामीसँग आइपुगेपछि त हाम्रा धेरै मिटिङहरू मेची महाकालीका साथीहरूलाई एक प्रविधि मार्फत हामी जुममा मिटिङ बस्ने केही कुराकानीहरू गर्ने सम्भावना के छन्, चुनौती के छन्, हामी के गर्न सक्छौँ, कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने विषयमा पनि यसले सहज बनाएको छ। म अब के अनुरोध गर्न चाहन्छु भने यो हाम्रो पत्रकारिता विषय अहिले सबै विषयतिर यसलाई छिरलिएको छ र यो मानविकी फ्याकल्टी अथवा म्यागनविकी मानविकी संकायमा मात्रै यसको चाहिँ विशेष गरी कोर्सलाई स्पेसिफिकेसन गरिएको छ। तर योसँग जोडिएका विषयवस्तुहरू सबै फ्याकल्टिजहरूमा, चाहे त्यो साइन्समा होस्, चाहे त्यो म्यानेजमेन्टमा होस्, चाहे त्यो एजुकेसनमा होस्, चाहे अन्य प्राविधिक क्षेत्रका विषयहरूमा पनि यो प्रविधि र सञ्चार माध्यमका विषय बिनाको कुनै पनि कोर्स कम्प्लिट छैन। तसर्थ यो विषयलाई अझ बढी सस्टेन बनाएर लैजानका लागि यसको निश्चित कोर्स जहाँ पढाइ हुन्छ त्यही मात्रै पढ्ने खालको माहौल बन्ने हो भने अलिक बढी यो मानवीय संकायभित्र पढाइ हुने यो पत्रकारिता यसका प्रतिको आकर्षण बढ्न सक्छ भन्ने मलाई लाग्छ। र अब यो फेरि यसमा मात्रै पढाइ हुनुपर्छ भन्ने हाम्रो अपेक्षा हाम्रा लागि होला, तर विश्वविद्यालयले जुन रूपमा जसरी सबैतिर यसलाई आवश्यक छ भनेर सबैतिर एक एउटा टाइटल, सब टाइटल अथवा एउटा दुईवटा क्वेसनहरू नजोड्ने त सन्दर्भ नै छैन, किनभने अहिले सबैतिर यसको आवश्यक छ। त्यसैले यो पब्लिक क्याम्पस अथवा हामी क्याम्पस छौँ, जुनसुकै क्याम्पसमा यो पत्रकारितालाई हामीले अलि बढी बुझाउनका लागि नेपाल सरकारले नै यसमा अलि बढी संयोजन गरेर अथवा पत्रकारिताका धेरै अवसरहरू छन्, पत्रकारितामा धेरै अवसरहरू हुन सक्छन्, यहाँ पेसाको ग्यारेन्टी छ, यहाँ धेरै खालको चाहिँ भोलिका सम्भावनाहरू छन्, संसारलाई देखाउने क्षेत्र भनेको यही हो भन्ने कुरालाई यो नीतिगत रूपमा नै अझै बढी, अहिले पनि छ नभएको होइन, अझै बढी यसलाई विश्वस्त हुने गरी ग्राउन्डसम्म पुर्याउने गरी हाम्रा विद्यार्थीहरूलाई यो खालको दिन सक्यो भने हाम्रो नेपालमा पनि पब्लिक क्याम्पसहरू जानुहुन्छ। जस्तो बाहिर हेऱ्यो भने यो मिडिया पढ्ने विद्यार्थीको ठूलो आकर्षण छ, तर हामीकोमा अब के विषयले कसरी यो खालको अहिले मानवीय अर्थात हाम्रो यी विषयसँग अलिक बढी कम आकर्षण भएको अहिलेको मात्रै होइन, यो विगत 20-25 वर्ष यता रूपमा जुन एउटा घट्दो क्रममा आएको छ, हुँदाहुँदै अहिले त सबै विद्यार्थीहरू प्लस टू पास गरिसकेपछि बाहिर मात्रै जाने, प्लस टूभन्दा अगाडि स्कुल लेभलमा यसको पढाइ नहुने, त्यसैले अब स्कुल लेभलबाटै कक्षा हामीले अहिले चाहिँ डिजिटल प्रयोग गरेर एक क्लासदेखि पढाउने, नर्सरीमा कखरा पनि हामीले डिजिटल प्रयोग गरेर पढाउने, स्मार्ट बोर्ड प्रयोग गरेर पढाउने, तर हाम्रो कोर्स नै हाम्रो नै त्यही नै पत्रकारिता पढ्नुपर्छ, त्यही नै यस्तो विषय छ भन्ने खालको प्रारम्भदेखि नै यो विषयलाई एड्रेस गर्ने हो भनेदेखि मलाई लाग्छ भोलि अब अहिले यो वर्षदेखि अथवा अर्को वर्षदेखि एक दुई क्लास अथवा चार पाँच क्लासबाट यसलाई इन्ट्री गरायो भने भोलि अर्को 10 वर्ष पछाडि आउने पुस्ताले कक्षा 11-12 र उच्च शिक्षासम्म पनि यसको लिगेसी कन्टिन्यू रहन सक्छ, त्यो भयो भने अझ बढी सम्भावना हुन्छ है। जस्तो
1: भनेपछि पत्रकारिता शिक्षालाई चाहिँ समयानुकूल बनाउन पाठ्यक्रममै परिवर्तन पनि गर्न आवश्यक छ।
0: समयानुकूल बनाउनको लागि यसलाई तल्लो तहदेखि नै, जसरी तल्लो तहदेखि पढाइ हुने मास्टर डिग्रीसम्म पढाइ हुने विषयवस्तुहरू जसरी अहिले आएका छन् त्यसप्रति आकर्षण छ, त्यस्तै गरी पत्रकारितालाई पनि ग्राउन्डबाटै, जस्तो अहिले त सामान्यतया प्लस टू पछि मात्रै पढाइ हुने छ, त्यो पनि प्लस टूमा पनि अब अहिले हामीले चाहिँ संकाय त भन्दैनौँ, त्यो ह्युमेनिटिजसँग मात्रै जोडिए, एउटा ग्रुपमा मात्रै जोडिएर यसलाई राखिएको छ, त्यस्तै ब्याचलर्ससम्म पनि यो ह्युमेनिटिजमा मात्रै छ, र अहिले अब मास्टर्समा त जोसुकैले जुनसुकै डिसिप्लिनबाट जुनसुकै विषय पनि पढ्न पाउने बनाएको छ, खुला छ। तर यसलाई मैले त के भन्छु भने सानो क्लासदेखि नै, अब बेसिक लेभलदेखि नै यो कोर्स राख्यो भने यसपछि मैले यो पढ्नुपर्छ, जस्तो अहिले अब हामी पत्रकारिता त पढ्छौँ, मोबाइल त प्रयोग गर्न त हामी गर्छौँ, तर यो पनि कोर्समा छ, यो पनि हामीले पढ्नुपर्ने कोर्स हो भन्यो भनेदेखि घरमा बालबच्चालाई पनि अथवा स्कुलमा पढ्ने अथवा विद्यालयमा अथवा चाहिँ कलेज लेभलमा पढ्नेका लागि पनि मोबाइल खालि पढ्नका लागि पनि चलाएको छ भन्ने खालको कन्भिन्स गर्नका लागि पनि कोर्स अब तलबाट लानु आवश्यक छ।
1: हजुर, अहिले पछिल्लो समयमा हामीले नयाँ नयाँ प्रविधिको कुरा गर्यौँ, त्यो नयाँ नयाँ प्रविधिको विकाससँगै फेरि हामी कहाँ डिसइन्फर्मेसन, मिसइन्फर्मेसन पनि अलि बढ्न थालेको पनि छ, यसलाई चाहिँ कसरी चेक एन्ड ब्यालेन्समा राख्न सक्छ?
0: अब यो डिसइन्फर्मेसन र मिसइन्फर्मेसनका बारेमा धेरै गहिराईमा जानुभन्दा पनि हामीले वास्तविक सूचना के हो

0: र त्यो सूचना कहाँबाट कुन स्रोतबाट प्राप्त गरेको सूचना मात्रै वास्तविक बन्न सक्छ हो त्यो खालको सैद्धान्तिक अभ्यासका लागि सबैभन्दा बढी यही खालको शिक्षा यदि त्यो वास्तविक मिस इन्फर्मेसन डिस इन्फर्मेसन एन्ड गुड इन्फर्मेसन के हो भन्ने खालको बुझेको पत्रकार अथवा जो पत्रकार बाहेकको अन्य साथीहरूले अन्य जसले म्यासेज डिस्प्ले गर्नुहुन्छ उहाँले पनि त्यो कुरा बुझ्ने हो भने अनि उहाँले नै मैले यो कुरा गलत हो त्यसैले मैले यसलाई चाहिँ डिस्प्ले गर्नुहुन्न यो कुराले अफवाह फैलाउँछ त्यसैले मैले गर्नुहुन्न भन्ने कुरा जसले म्यासेज डिस्प्ले गरे हुन्छ उहाँले नै बुझ्नुभयो भने यो मिस इन्फर्मेसन र डिस इन्फर्मेसनको बारेमा बाहिर गलत प्रभाव जाँदैन र वास्तविक सूचना गयो भने मान्छेलाई के हुन्छ भन्दा जस्तो तपाईँको लागि हामीले अहिले कुराकानी गर्दैछौँ हामीले गरेको कुराकानी सही छ सान्दर्भिक छ विषयवस्तुमा छ अथवा हामी विषयवस्तुभन्दा बाहिर भौतारिएका छैनौँ भने हाम्रो पनि हाम्रा श्रोताहरू फ्लो बढ्ने हाम्रा भ्युजहरू पनि धेरै हुने हामीलाई यसलाई पनि फलोअप गर्ने या आउने अन्य कन्टेन्टहरू पनि आउने हुन्छन् तसर्थ सूचना दिनु मात्रै महत्वपूर्ण कुरा होइन सही सूचना दिनु महत्वपूर्ण कुरा हो बरु नदिनु दिएर गलत दिनुभन्दा नदिनु हुन्छ तसर्थ यो मिस इन्फर्मेसन र डिस इन्फर्मेसनका बारेमा सम्बन्धित जो व्यक्तिले जसरी सूचना प्रवाह गर्ने हो उसले नै त्यसको बारेमा आफूलाई जानकारी प्राप्त गर्न सक्यो यो सही हो यो गलत हो भन्ने खालको कुरा बुझ्न सक्यो भने यो अटोमेटिक रूपमा समाधान हुन्छ जस्तो लाग्छ
1: हजुर अहिले पछिल्लो समयमा अघि सरले प्रसङ्ग पनि यो विद्यार्थीको आकर्षण घट्दो क्रममा छ भन्ने प्रसङ्गमा सर जस्तै संचार माध्यमहरू बढेको बढेछन् होइन नयाँ नयाँ प्रविधि पनि बढेको छ अब जनशक्ति कम चाहिने भएर हो अथवा विद्यार्थीलाई आकर्षणै नभएको हो के पाउनुहुन्छ सर त्यो कहिलेकाहीँ तपाईँहरू इन्फर्मल्ली गफ गर्दाखेरि के पाउनुहुन्छ
0: धन्यवाद अब यो विषय कस्तो छ भने पहिला विद्यार्थी नै घट्नु घट्नमा एउटा कारण चाहिँ गाउँतिर विद्यालयहरूमा विद्यार्थी नहुनु बजारतिर पनि अझ बढी सेन्टरमा मात्रै जाने अनि त्यहाँभित्र पनि फेरि अब धेरै खालका बहुविषयहरू हुने अनि अब यो पढेर के हुन्छ अरे घर हातमा मोबाइल छ यसैबाट पनि धेरै कुरा हुँदो रहेछ अहिले प्रविधिले धेरै कुरा गरिदियो किन पढ्नु पर्यो भन्ने खालको एउटा विषयवस्तु एकातिर त्यो कर्नरहरूमा विद्यार्थीहरूले साइड कर्नरहरूमा कुरा गरेको पनि सुनिन्छ र अर्को विशेष गरी अब यो अवसर र रोजगारीका विषयसँगै यसको कुरा जोडिएको छ र विद्यार्थीहरूको अथवा हामी साथीहरू पनि गफ गर्ने क्रममा अब कोही कसैले अब यो जस्तो अहिले हामी यो कोर्स जस्तो मोबाइलमा यति धेरै हार्ड यति डिफिकल्ट खालको कोर्सहरू छ जो हामी दैनिक रूपमा प्रयोग गर्यौँ युज भयो भने हामीले हेरेर जान्न रहेछौँ अनि त्यो भएपछि मान्छेले चाहिँ त्यसलाई जस्तो एउटै मोबाइल दिनमा हजारौँ सयौं पटक चाहिँ स्क्रोल गर्छ तर पुस्तक एकचोटि पनि फर्काउँदैन अथवा हामी फर्काउँदैन त्यसैले यो अहिलेको यो प्रविधिका कारणले अथवा यो प्रविधि सम्भावना पनि छ चुनौती पनि छ मैले अघि पनि भने त्यसैले अहिलेका विद्यार्थीहरूले यो यहाँबाट पनि प्राप्त गर्न सकिन्छ भन्ने कुरा एकातिर छ अर्कोतिर यसको गहिराई यसको डेप्थ यति हो भनेर नबुझ्दाका कारणले पनि विद्यार्थीहरू हामी घटेको पाउँछौँ र अब पहिलाको भन्दा अहिले त विशेष गरी अब यो अब अघि नै मैले भने मानविकी संकाय अथवा चाहिँ हाम्रो शिक्षा अथवा अन्य विषयहरूमा पनि विद्यार्थी भर्ना भए पनि यो ड्रप आउट अत्यधिक छ खालि ग्याप नदेखाउनका लागि फर्स्ट इयरमा भर्ना हुने अनि सेकेन्ड इयर थर्ड इयर फोर्थ इयर भएर यो चार वर्षे अनि परीक्षा प्रणाली पनि अलिक बढी लामो हुने अनि त्यसपछि रिजल्ट हुन पनि समय लाग्ने जस्तो हिजो भोलि मात्रै म एउटा परीक्षामा बस्दैछु हिजो पनि त्यहीँ बसेको थिएँ तपाईँहरू कहिलेको ब्याज भन्यो भनेदेखि उहाँहरू भन्नुहुन्छ 79 ब्याज 79 80 81 82 83 चार वर्षको कोर्स सिद्ध गर्नु 5 वर्ष लागिसक्यो रिजल्ट भएर अर्को वर्ष जान दिने विद्यार्थी भन्छन् यति लामो झन्झटिलो पढ्न भन्दा त बरु बाहिर गयो भने केही होला त्यसरी यो कोर्सलाई पनि मैले के भन्छु भने यो 3 वर्षसम्म ठिक्क थियो यो 4 वर्ष बनाइसकेपछि विद्यार्थीहरू अलिक घटेको विद्यार्थीहरूकै आवाज हो यो मैले धेरै ठाउँमा सुन्छु 4 वर्ष कोर्स पढ्न 5 वर्ष लाग्ने अनि 5 वर्ष पढिसकेपछि फेरि रिजल्ट हुन अर्को 6 महिना लाग्ने अनि 6 महिना लागिसकेपछि फेरि अनि अर्को कोर्स भर्ना भएर अगाडि बढ्नका लागि 7-8 वर्ष विशेष गरी 18 वर्षमा +2 पास गरेको मान्छे त्यहाँबाट चाहिँ 6 वर्ष पुग्दाखेरि त 18-24 अनि प्लस फेरि यताउति हुँदा 25-26 वर्ष जुन एउटा जुन एउटा उमेर हो त्यो उमेर जति जम्मै त्यो ब्याचेस पढ्नमा लाग्ने भएको हुनाले विद्यार्थीहरू हामी अब यहाँभन्दा बरु बाहिरै गए हुन्थ्यो कि भन्ने खालको बुझाइ विद्यार्थीहरूको कररमा सुन्ने गरिन्छ र हामीले पनि बुझेको त्यही हो यो कोर्स अलिक बढी यो 4 वर्ष लामो भयो यदि 4 वर्ष कायम गर्ने हो भने समयमा परीक्षा लिने समयमा रिजल्ट गर्ने अभ्यास गर्ने हो भने मलाई लाग्छ विद्यार्थी अझै बढी रोकिनु होला र अझै सरकारले चाहिँ त म अझ क्लियर भन्छु ब्याचलर्स पास नगरिकन बाहिर जाने उहाँ गएर फेरि त्यो डिप्लोमा हामी कहाँ डिप्लो भनेको हामी डिप्लोमा भन्दा हामी ब्याचलर्सलाई भन्छौँ सामान्यतया बाहिर गइसकेपछि त्यो डिप्लो भनेको डिप्लोमा पढ्ने भनेको +2 लेभलको 2 वर्ष पढाइ पढ्ने यहाँ 2 वर्ष पढ्यो अथवा चार वर्ष पढ्यो अनि फेरि उहाँ गएर त्यो प्लस टू पढ्दा पढ्दै मान्छे चाहिँ तीस एकतीस वर्षसम्म त्यहीभित्र अल्मरिने अवस्था छ। तसर्थ यो ब्याचलर्स कम्प्लिट गरिसकेपछि मात्रै बाहिर जाने खालको त्यो ढोका खोलियो भने मलाई लाग्छ यो सम्भावना अझै बढी बढेर जान सक्छ लाग्छ।
1: हजुर, त्यो बाहिर पनि हुने एकदमै केकेन केही पनि होइन, तर त्यो समय छ नि, साथीको लैलैमा पनि होला कति कुरा, ऊ गयो म किन नजाने भनेर पनि होला होइन, यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
0: जस्तै यही विषयमा मैले हिजो पनि एउटा मेरो लेख मार्फत मैले त्यहाँ प्रस्तुत गरेको थिएँ, मान्छेलाई चिन्ता कहाँनिर छ भने अर्कोले अवसर प्राप्त गर्यो, मैले अवसर प्राप्त गरिनँ, त म के भन्छु भने अर्काले प्राप्त गर्यो भनेर तुलना गरेर चिन्ता गर्न भन्दा मैले के गर्दा मेरो बाटो सही हुन्छ भनेर चिन्तन गर्ने अभ्यास हामीले बसाल्न सक्यौँ र हाम्रा यी अहिलेका टिनेजर यो युवाहरूले चिन्ता एकातिर होला तर चिन्तनका लागि हामीले केही सिर्जना गर्नुपर्छ, मैले यहाँबाट केही सिक्नुपर्छ, मेरो सिकाइबाट अरूले पनि सिक्नेछन् भन्ने खालको विश्वासका साथ बढी खालि तुलना गर्ने, यो कम्पेरिजन सबभन्दा खतरा जीवनमा प्रगतिका लागि तुलना एकदम खतरा हो भन्ने म भन्छु। तसर्थ हामीले तुलना नगरौँ अथवा त्यो तुलनाका लागि हामी चिन्ता नगरौँ, हामीले के गरौँ भन्दा चिन्तन गरौँ, सकारात्मक सोचका लागि हामीले चिन्तन गर्ने भने मैले पनि यहीँ बसेर केही गर्न सक्छु, यहीँ यही माटोलाई मैले प्रयोग गरेर केही गर्न सक्छु, यही धरतीमा मैले सानोबाट काम अभ्यास सुरु गरेँ भने मैले केही गर्न सक्छु भन्ने खालको कन्भिन्स हामीले सम्बन्धित व्यक्तिमा हाम्रो तपाईँको रेडियो टेलिभिजन पत्र पत्रिका अथवा पुस्तकहरू मार्फत अन्य हामीले विभिन्न टक प्रोग्रामहरू हुन सक्छन् ती मार्फत हामीले म्यासेज डिस्प्ले गर्दै जाने हो भने हुनसक्छ। जस्तो अहिले विदेश जाने भन्नुभयो, कतिजना विदेश गएका युवाहरू अहिले आएर ठाउँ ठाउँमा विभिन्न कृषि फर्महरू खोल्ने, विभिन्न खालका उद्यमशीलताका कुरा इन्टरप्रेनरसिपका कुराहरू गर्ने यस्ता खालका कुराहरू भइरहेका छन्। अब बिस्तारै मलाई लाग्छ एक दशकभित्र बाहिर जाँदा पनि धेरै जटिलता, त्यहाँको आचार संहिता के अरे त्यहाँको कानुनका कुरा, त्यहाँका चाहिँ एउटा नेटवर्कमा पसिसकेपछि निस्केर आउन सक्ने अवस्थाका कमजोरीहरू, त्यस्तै गरी सरकारले बेला मौकामा चाहिँ विभिन्न नीति परिवर्तन गर्ने अनि त्यहाँ गइसकेपछि कानुनी रूपमा जस्तो अब विभिन्न त्यहाँको जस्तो पीआर भन्ने जुन प्रचलन छ त्यहाँ प्राप्त नगरिसकेपछि पर्मानेन्ट रेजिडेन्सको रूपमा कानुनी रूपमा आफू नभइसकेपछि न यता आउने न उता जाने लुकेर बस्नुपर्ने त्यस्ता सबै खालका कानुनी कुराहरू स्पष्ट रूपमा बुझेर बाहिर गयो र त्यो बुझ्न सक्ने क्षमता हामीबाट सिकेर गयो, उयो 52 घुसा 53 ठक्कर खाइसकेपछि अनि आएर बल्ल मैले संसार देखेँ भन्ने जुन खालको एउटा बुझाइ छ नि, हो त्यो बाहिर गएर त्यो 52 घुसा 53 ठक्कर खान नपरोस् भन्नका लागि जोसुकै बाहिर जानेले पनि आफूलाई एउटा मेच्योर बनाएर अनि यही धरतीप्रति मैले केही कुरा गर्नु छ भन्ने विश्वास भयो भने मलाई लाग्छ यो समाधान हुन्छ। जस्तो
1: जस्तै प्रविधिको प्रयोग त गर्यौं होइन, गरिरहेछौ, जानेर नजानेर मैले गर्दिनँ भने नि कहीँ न कहीँ हामी प्रयोग गरिसकेका छौँ कि होइन, त्यो हिसाबले हेर्दाखेरि जस्तै विद्यार्थीहरूमा नयाँ न्यू जेनेरेसनमा चाहिँ त्यो अब झन् प्रविधिले सजिलो बनाइदिएपछि त अझै बढी अध्ययनशील हुनुपर्ने होला, विषयवस्तुको ज्ञान हुनुपर्ने होला, क्रिएसन हुनुपर्ने होला, अभ्यास हुनुपर्ने होला, त्यो पाउनुहुन्छ कि पाउनुहुन्न?
0: अब त्यो भने जस्तो अहिले विद्यार्थी हिजो कापीमा लगेर नोट लेख्ने अथवा बोर्डमा लेख्ने अथवा भनेर लेख्ने खालको अभ्यास थियो भने त्यसलाई अहिले प्रविधिले र यो चाहिँ हामीलाई गुगलले कस्तो बनाइदियो भने सबै पुस्तकहरू हामीले ई कपीको रूपमा प्राप्त गर्ने, त्यति नभएर अहिलेको आर्टिफिसियल इन्टेलिजेन्सले अझै केही कुरा दियो भने जस्ताको तस्तै दिने छ, त्यो एक रूपमा त्यसलाई सारथीको रूपमा राम्रो छ भन्छु म, किनभने केही पनि नपाउनु भन्दा त केही त छ नि, तर अहिलेको सृजनशीलतालाई क्लासमा धेरैभन्दा धेरै डेलिभर गर्ने, हामीले त्यसैलाई हुबहु नपढ्ने, यस्तो यहाँ पाइन्छ यो मात्रै गर नभन्ने, तर सामान्य संकेत गरेर अरू कुराहरूलाई अलिकति व्याख्या गर्ने, विश्लेषण गर्ने, तर्क गर्ने क्षमता, अनि अर्कोमा अहिले त म के भन्छु भने पार्टिसिपेटरी अप्रोच, विद्यार्थीहरू क्लासमा एकदम इन्ट्राक्सन गर्ने, जस्तो कुनै एउटा विषयवस्तु उठ्यो उसले सोधेर त्यहाँ मोबाइलमा सोधेर अथवा प्रम्प्ट गरेर उसले केही कुरा लिन सक्ला, तर त्यसलाई बोल्न सिक्ने क्षमता कति छ, प्रस्तुतिको क्षमता कति छ, तर्क कति छ, र त्यसलाई तार्किक रूपमा प्रस्तुत गरेर आफूलाई कुन रूपमा सेभ गरेको छ, अथवा विषयवस्तुको गहिराईमा उसले वाक्य संरचना कसरी गर्न सक्छ, एउटा बोलीको विकासका लागि त्यो पार्टिसिपेटरी अप्रोच सही रूपमा प्रयोग गर्नुपर्छ, र त्यो अहिलेको प्रविधि प्रयोग गरेर कसैले नोट लियो अथवा साउन्ड अथवा केही लियो भने त्यसलाई आफ्नो भाषामा कति लेख्न सक्छ, कति बुझ्यो, हो त्यो खालको टेस्ट गर्ने हो भने मलाई लाग्छ यो प्रविधिलाई साथी बनाएर अनि त्यसले आफूलाई कति प्रभाव पार्यो भनेर प्रत्यक्ष रूपमा, जस्तो कसैलाई बसेर जसले बोल्न सक्छ उठेर बोल्नुहोस् बोल्न गाह्रो हुन्छ, फेरि अलिक ठुलो मासमा बोल्नुहोस् त्योभन्दा गाह्रो, लेख्नुहोस् बाहिर यतिकै हातीले कपीमा लेख्दा जति सजिलो छ बोर्डमा लेख्ने कुरा फेरि देखाउने कुरा गरी लेख्ने कुरा जटिल छ, तसर्थ यो प्रविधिलाई प्रयोग गर्दै त्योसँग एउटा सहभागितामूलक चाहिँ सिकाई र त्यसपछिको तुरन्त रियाक्सन वर्कसप स्टाइलमा लैजाने हो भने प्रविधि सही रूपमा बन्न सक्छ भन्ने मलाई लाग्छ।
1: भनेपछि त्यो अहिले पछिल्लो समयमा हामी पनि कलम कपी लिएर लेख्न चाहिँ होइन एकदम कम भइसकेछ।
0: जस्तो म नै अब तपाईँको अगाडि छु, म अहिले टाइपिङ गर्ने कुरा पनि मैले अहिले हातले टाइप गर्नभन्दा बढी मैले अहिले भोइस टाइपिङ गरेँ। अलिअलि यो प्रविधिले कस्तो बनाइदियो भने अहिले मैले जति कुरा बोलेको छु यसलाई ट्रान्सक्राइब गरेर भर्खर वर्डमा पनि लगिन्छ। भनेपछि अहिले प्रविधिले जति सहजता मान्छेमा छ, अघि नै मैले भने हामी अब ढुङ्गीमा फर्कन सक्दैनौँ, हामी समयसँग खेल्न हाम्रो बाध्यात्मक अवस्था छ। अब यो हिजोको चाहिँ भर्खरको त्यो म्यानुअलवाला मोबाइल लिएर अब हामी चल्न सक्दैनौँ, हरेकका हातमा स्मार्टफोनहरू छ भने त्यो पछाडि फर्कने कुरा त धेरै गाह्रो छ। तर अगाडि फर्कने क्रममा हामीले यसलाई सही रूपमा प्रयोग गर्नुपर्छ, तसर्थ पत्रकारिताभित्र पनि मौलिकता सिर्जना हुन सक्छ, नैतिकता, रोजगारीका कुरा, यी धेरै खालका चुनौती छन्। तर यसलाई सही रूपमा व्यवस्थापन गर्ने हो भने मलाई लाग्छ यो हाम्रा लागि अत्यन्त उपयोगी छ। कोही कसैले कुन सागर अथवा महासागर अथवा कुन कुनाबाट यस्तो महत्वपूर्ण कुरा यस्तो विषयवस्तुहरू हामीमा आएको छ, यसलाई हामीले सही रूपमा प्रयोग गरौँ, हाम्रो बल्ल के हो भन्दा कर्तव्य भन्ने मलाई लाग्छ।
1: हजुर, हामी कहिलेकाहीँ के सर हुन त विश्वमा कति प्रविधिमा अझै अगाडि बढेका अझै धेरै प्राक्टिस गरेका देशहरू पनि छन् होइन, हामी भर्खर सुरु गर्दैछौँ र पनि कहिलेकाहीँ यो हाम्रो संरचना हेर्दाखेरि जस्तै अघि सरले भन्नुभयो 4 वर्ष अब तुरन्त यहाँ जे पनि पाइन्छ त्यति लामो कोर्स राख्नुपर्ने जरुरी पनि छैन होला होइन, कतै कुनै कुनै कुरामा ठ्याक्क हाम्रो प्रविधि र हामीले गरिरहेका क्रियाकलापहरू म्याच नभए जस्तो पनि देखिने।
0: अब त्यसका बारेमा मलाई लाग्छ अब बिस्तारै बिस्तारै आजभन्दा 2-3 वर्ष अगाडि सबै मानिसहरूले हेर्ने दृष्टिकोण र अथवा सरकारले हेर्ने दृष्टिकोण र व्यक्ति व्यक्ति बीचका बीचको कनेक्सनका बीच चाहिँ अब यो यस्तो भन्ने थियो, तर अहिले अलिक बढी मान्छेहरूमा त्यो सोच परिवर्तन भएको छ। कुन रूपमा परिवर्तन भएको छ भन्दा अहिले सञ्चार माध्यम र प्रविधि बिना हामी केही पनि गर्न सक्दैनौँ भन्ने खालको एउटा बुझाइ मानिसहरूमा छ भने अब त्यही अनुसारको बुझाइ त्यही अनुसारको अभ्यास विश्वविद्यालय पनि त्यसलाई कोर्समा सेमेस्टर सिस्टममा लगेर सेमेस्टरको प्रणालीका कोर्स पनि 4 वर्षका 4.5 वर्षमा सिद्धिने अवस्था छैन, त्यसलाई पनि अझ बढी व्यवहार उपयोगी बनाएर अनि त्यसमा अझ बढी विद्यार्थीहरूलाई यति पढ्यो यस्तो गर्यो यो गर्यो भने स्टेट गार्डन सिस्टमका रूपमा यो एन्युअल सिस्टमलाई पनि अगाडि लैजाने र प्रविधिले यति छोटो समयमा गरेको कामलाई विद्यार्थीले पनि समयमा गर्नुपर्छ र विश्वविद्यालयले पनि हिजो जस्तो हिजो हामी ट्रान्सक्रिप्ट दिन 1 महिना अथवा 2 महिना पछाडि प्राप्त गर्थ्यौँ भने अहिले ट्रान्सक्रिप्ट विश्वविद्यालय यही प्रविधिको प्रयोग गरेर मार्कसिट त आजको भोलि प्राप्त हुन्छ, विद्यार्थीको मोबाइलमा त रिजल्ट उतिखेरै पास कंग्रेचुलेसन तपाईँको रिजल्ट हुँदैछ भनेपछि मान्छेहरूले सब स्कोरिङ गरेर उतिखेर रिजल्ट हेर्ने, जस्तै अस्ति भर्खर हामीले एसईको रिजल्ट हेऱ्यौँ, कक्षा 12 रिजल्ट हेऱ्यौँ, अहिले पनि डिप्लोमाको रिजल्ट भइरहेको छ, विद्यार्थीहरू कोही त्यहाँ लाइनमा जाँदैन, आफै अब बिस्तारै मार्कसिट प्रिन्ट गर्ने अनि ट्रान्सक्रिप्ट पनि सम्बन्धित कलेजले प्रिन्ट गरेर दिने जुन विश्वविद्यालयले अभ्यास गरेको छ त्यस्तै पढाइलाई पनि त्यही रूपमा जोडेर लिएर जाने हो भने मलाई लाग्छ अन्य डेभलपिङ कन्ट्रीहरूले जुन यो प्रविधिलाई साथ दिएर शिक्षालाई अगाडि बढाएका छन् त्यस्तै गरी हाम्रो नेपाललाई यो प्रविधिको प्रयोगसँगै अगाडि बढाउनको लागि समय सापेक्ष नेपाल सरकारले यसको एउटा सीमाङ्कन र यसको क्षेत्र दायरा निर्माण गरेर अनि परिवर्तन गर्यो भने मलाई लाग्छ अहिले भर्खर नभए पनि अबको 1 दशकमा सम्भावना हुन्छ।
1: हजुर, यो क्षेत्र पत्रकारिता क्षेत्र अवसर र सम्भावना थुप्रै हुँदाहुँदै पनि अहिले चाहिँ आकर्षण गर्न सकिरहेका छैनौँ भनिरहँदाखेरि सर जस्तै हामी विश्वविद्यालय सरकार र सञ्चार माध्यम बीचकै सहकार्य अलि नभएको हो कि अथवा कहीँ चुक्यौँ कि हामी?
0: अब यो सरकार र सञ्चार माध्यमको सहकारिताका बारेमा सरकारले पनि 2-3 तरिकाले एउटा प्राइभेट अर्गनाइजेसनहरूलाई हेर्ने एउटा तरिका अनि पब्लिक अथवा कम्युनिटीलाई हेर्ने अर्को तरिका र सरकारी मिडियालाई हेर्ने अर्को तरिका जुन अहिले सरकारले ल्याइरहेको छ हिजो पनि त्यो अभ्यासमा थियो। सरकारले एकीकृत रूपमा सञ्चार माध्यमलाई एउटा एकीकृत दृष्टिकोण निर्माण गरेर एकीकृत कानून निर्माण गरेर सबै सञ्चार माध्यमलाई एउटै पाइपलाइनमा राखेर अगाडि बढाउने हो भने मलाई लाग्छ सञ्चार माध्यम जस्तै विज्ञापनका कुरा आउँछन्, मिडियाको सबभन्दा महत्वपूर्ण पक्ष भनेको मिडिया सपोर्ट सिस्टम भनेको त्यही विज्ञापन हो। उत्पादनकर्ताले वस्तु उत्पादन गर्छ, सेवा उत्पादन गर्छ, त्यसलाई हरेक मानिसको घरमा लैजाने भनेको यही सञ्चार माध्यम मार्फत हो। त्यो पिएस भने हामीले प्रोडक्ट एन्ड सर्भिसलाई सञ्चार माध्यमको प्रयोग गरेर विज्ञापन प्रविधिको प्रयोग गरेर सजिलै रूपमा आफ्नो उत्पादनलाई जनतामा अथवा प्रयोगकर्तामा लैजाने, प्रयोगकर्ताले पनि कहाँ वस्तु उत्पादन छ भनेर गाडी चढेर अथवा प्लेन चढेर अथवा अन्य गरेर जानभन्दा छिटो यही प्रविधिको प्रयोग गरेर हरेकको मोबाइलमा पुग्ने जुन एउटा अभ्यास जुन यसरी प्र्याक्टिसमा आएको छ, तसर्थ यसलाई सरकारले त्यो एकीकृत बनाएर लैजाने हो भने जस्तै अब लोक कल्याणकारी विज्ञापन कुरा गरेर अस्ति भर्खर हामीले सुन्यौँ सरकारी मिडियाले मात्रै पाउने प्राइभेट मिडियालाई ठुलो चुनौती हो आन्दोलन गर्न पर्ने तसर्थ यो खालको अलि लामो समयको लागि त्यस्तो खालको दीर्घकालीन योजना बनाएर लैजाने हो भने मलाई लाग्छ ती अवसर ती चुनौतीहरू पनि सँगै सामना हुन्छन् र खालि यहाँ त के भने हतारमा काम गर्ने अनि फुर्सदमा पछुताउने प्रचलनले गर्दा हामी कहाँ त्यो खालको अवस्था देखिन्छ तसर्थ सूचना कुरा शिक्षाका कुरा जनचेतना प्रवाह गर्ने कुरा सबै कुरालाई नै सरकारले एउटा रोल मोडलको रूपमा बनाएर अब अगाडि बढ्ने हो भने मलाई लाग्छ बन्न सक्छ जस्तै अहिले भर्खरै स्थानीयको अधिकारी यो प्रदेशको अधिकारी यो सङ्घको अधिकारी यो भनेको छ सङ्घले एकैचोटि एट्याक गर्यो भने स्थानीय र प्रदेश हेरेर हुने पनि अवस्था छ जस्तो अब हामी नै रेडियो माध्यमलाई स्थानीय हेर्ने हो या सरकारले हेर्ने प्रदेशले हेर्ने हो वा अर्कोले सङ्घले हेर्ने भन्ने खालको तपाईँकै रेडियोलाई कन्फ्युजन छ भने अर्को पत्रिकालाई नै कन्फ्युजन छ तसर्थ यो सबैलाई एउटै पाइपलाइनबाट हेर्ने विधि अथवा त्यो खालको कानुन निर्माण गरिदियो भने भोलिका दिनमा अवसर अत्यधिक छ अवसरको महासागर भनेर त म यही आम सञ्चार माध्यम यही पत्रकारितालाई म भन्छु किनभने संसारमा यही रूपको अभ्यास गर्दैन हामी कहाँ हुँदैन हुन सक्छ तसर्थ यसलाई सरकारले नै त्यो खालको चाहिँ नियोजन गर्न पर्ने अथवा त्यसलाई अलिक फरवर्ड गर्नुपर्ने खालको विधि र कानुन सरकारले बनायो भने सम्भावना हुन्छ
1: पक्कै पनि केन्द्रीय संघीय सरकारले जुन खालको निर्णय गर्यो सरकारी विज्ञापन सरकारी मिडियालाई मात्रै भनेर जुन लोक कल्याणकारीमा पनि कन्फ्युज भएर प्रदेश सरकारले दिइरहेको थिएन पछि अलि अन्तिम गरेर चाहिँ लोक कल्याणकारी विज्ञापन प्राप्त गर्न सकियो निजी क्षेत्रका रेडियोहरूले टेलिभिजन लगायत सबैले तर पछि फेरि सरकारी कार्यालयहरू जुन हुनुहुन्छ प्रदेश मार्फतमा अथवा जिल्ला मार्फतमा उहाँहरू पनि अझै पनि कन्फ्युज हुनुहुन्छ मलाई लाग्छ तपाईँलाई स्थानीय सञ्चार माध्यम कति चाहिएको छ स्थानीय स्तरमा तपाईँहरूले काम गर्नुहुन्छ जिल्लासँग सम्बन्धित कार्यालय हो भने जिल्लालाई गरिरहेको हुन्छ प्रदेशसँग सम्बन्धित कार्यालय हो भने प्रदेश स्तरमा काम गर्नुहुन्छ भने तपाईँहरूको त त्यहाँ स्वायत्त अधिकार होला नि त त्यहाँ होइन सूचना कहाँ बजाउने भन्ने त्यो पनि कन्फ्युज नभइकन प्रदेश सरकारले काम गर्नुभयो भने अझ क्लियर हुन्छ जस्तो पनि लाग्छ जस्तै सर अब हामी यो क्षेत्रमा चुनौती चाहिँ के देख्नुहुन्छ
0: अब यो क्षेत्रको चुनौती भनेकै सबैभन्दा पहिला अब अघि नै तपाईँले कुरा उठाउनुभयो रोजगारी ग्यारेन्टी हो रोजगारी ग्यारेन्टी भयो फेरि रोजगारीमा पनि हामीले पेइङ सिस्टम जुन छ स्यालेरीको चाहिँ जुन एउटा दिने प्रचलन जुन छ त्यो सरकारले प्रदत्त गरे अनुसार सरकारले व्यवस्था गरे अनुसार सरकारी नियम अनुसार सबै मिडियामा प्राप्त हुन्छ भन्ने खालको हो भने एउटा सम्भावना त्यो चुनौतीबाट हामीले चाहिँ सबभन्दा ठूलो चुनौती उही अभाव दबाव र प्रभाव हामी मिडियामा प्रयोग गर्छौँ सबैभन्दा ठूलो कुरो त्यो छ र दोस्रो कुरा अब यो अभाव र चुनौती मध्येमा अहिले यही प्रविधिलाई धेरै मान्छेले छिरेर प्रयोग गर्नु र यसलाई एकीकृत गरेर वास्तविक सञ्चार माध्यम यो यसले गरेको कुरा मात्रै अथेन्टिक हुन्छ भनेर त्यो पनि फेरि उही नियमन कुरा फेरि अघि तपाईँले प्रदेश भन्नुभयो स्थानीय अथवा सङ्घ सरकारसँगै फर्कनुपर्छ त्यसले नै यसको व्यवस्था गर्यो भने ती चुनौतीहरू पनि सामना हुन सक्छन् चुनौती त स्वाभाविक हो कुनै पनि कुरामा चुनौती हुँदैन भन्ने कुरा हुँदैन चुनौतीले नै सम्भावनाका ढोका खोल्ने हो त्यही चुनौतीका प्रति नै हामीले चिन्तन गर्न सक्ने हो भने सम्भावना सरल तरिकाले हामीले समाधान गर्न सक्छौँ तसर्थ चुनौती बिनाको फिल्ड त कुनै पनि हुँदैन र त्यो चुनौतीलाई यो सञ्चार माध्यमको चुनौतीहरू अब समयअनुसार हिजो प्रविधि हिजो इन्टरनेट भएन भने हाम्रो दिमागमै थिएन अब अहिले इन्टरनेट एउटा एक रूपमा आयो एकछिन चलेन भने हामीलाई फेरि चुनौतीको सम्भावना छ त्यस्तै अब अहिले फेरि यो प्रविधिसँग जोडिएर जुन अहिले आएको कुरा धेरै खालका चाहिँ एप्सहरू धेरै खालका एप्लिकेसनहरू जुन रूपमा चलेका छन् ती एक दिन मात्रै बन्द भयो भने मान्छेलाई फेरि अर्को चुनौती आउने होला तसर्थ चुनौती त समय पछि आउँछन् तर चुनौतीलाई सामना गर्ने चिन्तनको विकास हामीले गर्न सक्यौँ भने जस्तासुकै चुनौती पनि सामना गर्न सकिन्छ जस्तो लाग्छ
1: हजुर अहिले लोकतन्त्र सुदृढ बनाउनका लागि जिम्मेवार पत्रकारिताको कतिको आवश्यकता
0: अब यो लोकतन्त्र जस्तो हामी प्रेस स्वतन्त्रताका कुरा गर्दा वेयर देयर इज ह्युमन बिइङ देयर इज ह्युमन राइट्स देयर इज प्रेस फ्रिडम भन्ने एउटा भनाइ छ जहाँ पत्रकारिता छ त्यहाँ डेमोक्रेसी छ जहाँ डेमोक्रेसी छ त्यहाँ पत्रकारिता छ त्यही ठाउँमा मानव अधिकार छ तसर्थ लोकतन्त्र बिनाको पत्रकारिता र पत्रकारिता बिनाको लोकतन्त्र यो सम्भव नै छैन मैले अहिलेसम्म पढेको र जानेको स्वतन्त्रताको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै लोकतन्त्र हो र यो लोकतान्त्रिक मूल्य मान्यतालाई प्रयोग गर्नका लागि हामी सञ्चार माध्यममा प्रयोग गरिने हाम्रा थ्योरीहरूमध्ये सबैभन्दा बढी यो लिबर्टेरियन थ्योरी जुन स्वतन्त्रतावादी प्रेस सिद्धान्त जहाँबाट जसरी यसको विकास भयो त्योसँगै अर्को सामाजिक उत्तरदायित्वको विकास सिद्धान्त जुन छ त्यो पछि अझ बढी परिष्कृत भएर आयो. डेभलप कन्ट्रीहरूलाई हेऱ्यो भने यो दुईटा सिद्धान्त बिना त्यहाँको न डेमोक्रेसी मजबुत भएको छ अथवा त्यहाँको लोकतन्त्र अथवा प्रजातन्त्र मजबुत भएको छ न त्यहाँका जनता मजबुत भएको छन्. तसर्थ यसका लागि त लोकतन्त्रका लागि यो प्रेस र प्रेसका लागि लोकतन्त्र र हामीले अहिले हिस्ट्रीलाई अलिकति हेऱ्यो भने अब हिस्ट्री नहेर्ने भन्ने होइन हिस्ट्रीलाई हेऱ्यो भने हाम्रो नेपालमा यो मिडियाको विकास ढिलो हुनका कारण पनि यही लोकतन्त्र यही प्रजातन्त्र ढिलो आयो. पहिलो पटक 2007 सालमा आयो. 7 सालमा आएर त्यही केही समय अलिकति बढी अल्मलियो अनि 15 सालमा निर्वाचन भयो. दुईटाको सरकार बन्यो. फेरि 17 सालमा त्यो व्यवस्था कु भएर फेरि अर्को व्यवस्था आयो जसका कारण धेरै खालका विकासहरू त भए तर स्वतन्त्रताको विकास हुन सके. 46 सालमा फेरि प्रजातन्त्र आयो. त्यसपछि एक खालको प्रजातन्त्र अथवा यो प्रेस फ्रिडमलाई प्रेस स्वतन्त्रतालाई संवैधानिक रूपमा 2047 सालको संविधानमा राख्ने व्यवस्था भयो. त्यस पछाडि फेरि बीचमा एक खालको कन्फ्रन्टेसन आयो र पछि 2063 सालमा विधिवत रूपमा प्रजातन्त्र लोकतन्त्र फेरि अर्को लोकतान्त्रिक संविधान कानून बन्यो. तत्कालीन समयको एउटा व्यवस्थालाई हटाएर फेरि राष्ट्रपति शासन जुन हाम्रो नेपालमा आयो राष्ट्रपति राख्ने अथवा त्यही कानून रूपमा आयो. त्यसले लोकतन्त्रलाई बिस्तारै बलियो बनाउँदै आएको थियो. तसर्थ संवैधानिक रूपमा नै यो लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यतासँग प्रेसको एकदम सामिप्यता छ. यसको सम्बन्ध छ र संसारलाई हामीले जस्तो बेलायतलाई हेऱ्यौँ भने अलिखित संविधान छ हामी भन्छौँ छ त्यहाँ तर त्यहाँ प्रजातन्त्रको अधिकतम अभ्यास भएको छ. त्यसैले प्रजातन्त्र भनेको स्वतन्त्रताको जननी हो. प्रजातन्त्र बिना अथवा प्रेस फ्रिडम बिना हामी मानवाधिकार पनि खोल्न सक्दैनौँ र मानवाधिकार र यो प्रजातन्त्रका लागि लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता अपरिहार्य छ र यो प्रेस स्वतन्त्रताभित्र पनि यसलाई सही रूपमा सदुपयोग गर्नु पर्यो. सूचनाको अधिकार छ भन्दैमा हामी जे पनि सूचना सोध्ने जे पनि सूचना बोल्ने त्यसको पनि एउटा क्राइटेरिया छ. हामीले गोपनीयताको हक भन्ने बित्तिकै हामीले जस्तो सुकै सूचना गोपनीयताको हक छ भन्दैमा हामी जस्तो सुकै सूचनालाई जसरी पनि प्रभाव नपरोस् भन्नका लागि त्यो राइट टु प्राइभेसीको व्यवस्था हाम्रो संविधानले गरेको छ. हामीले समानताका कुरा गर्दा स्वतन्त्रताका कुरा गर्दा हामीले त्यो विधिलाई प्रयोग गरेर हामीले अन्तर्राष्ट्रिय कानुन अनुसार अन्तर्राष्ट्रिय मानवाधिकार कानुन अनुसार हामीले त्यसलाई अलिक बढी स्तरीय बनाएर लाने हो भने स्वतन्त्रता बिनाको लोकतन्त्र र लोकतन्त्र बिनाको स्वतन्त्र कहिले पनि पूर्ण हुन सक्दैन. तसर्थ लोकतन्त्रका लागि स्वतन्त्रता आवश्यक छ.
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ सर. अन्त्यमा केही भन्नुहुन्छ?
0: आज मलाई जुन बोलाएर यो रेडियो पत्रकारिता मार्फत आज हामीले चाहिँ अहिले पत्रकारिताका विविध विषयका बारेमा जुन कुरा उठाउनु भयो म मेरो व्यक्तिगत तर्फबाट तपाईँको रेडियो यो 103.4 रेडियो सफलतालाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु र हाम्रो जनप्रिय बहुमुख क्याम्पसको पनि जुन एउटा विषयवस्तु उठाउनु भयो जनप्रिय बहुमुख क्याम्पस 2048 सालमा यहाँका स्थानीय समाजसेवी बुद्धिजीवी विभिन्न व्यक्तित्वहरूको अग्रश्रद्धामा एउटा स्थापित जनप्रिय बहुमुख क्याम्पस हो. त्यो क्याम्पसमा अहिले धेरै कार्यक्रमहरू 13 वटा कार्यक्रमहरू हामी कहाँ छन् त्यहाँ ती स्नातकोत्तर तहमा एमबीए एमबीएस त्यस्तै गरी ब्याचलर्स तहमा बीबीए बीआईएम त्यसपछि बीएमटीएम त्यस्तै गरी बीए बीएड बीबीएस का कार्यक्रमहरू र प्लस टूका कार्यक्रमहरू सञ्चालन भएको र हाम्रो पत्रकारिता विषय पनि त्यहाँ पढाइ भएको त्यही विषयवस्तुहरूलाई जोडेर जुन कुरा राख्ने मौका दिनुभयो म त्यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु र भोलिका दिनमा पनि यस्ता टकहरू अन्य अरू टकहरू पनि गरेर यो पत्रकारिता पेसालाई अझ बढी मर्यादित बनाउन अझ बढी आकर्षण गर्नका लागि यस्ता खालका सवाल जवाबहरू हुँदै जाउन् भन्ने शुभेच्छा प्रकट गर्न चाहन्छु.
1: धेरै धेरै धन्यवाद सरलाई यो समयको लागि. आज हामीले पब्लिक क्याम्पसको अवस्था अथवा जनप्रिय क्याम्पसकै विषयमा भन्दा पनि बढी पत्रकारितामा केन्द्रित भयौं. हामीले योभन्दा अगाडिका विषयहरू क्याम्पससँग केन्द्रित भएर गरेका थियौं. भोलिका दिनमा पनि त्यो गर्नेछौ. जनप्रिय बहुमुखी क्याम्पस को सामाजिक शिक्षण विभागका विभागीय प्रमुख तथा पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय सल्लाहकार आदरणीय वेदहरि तिमेन्सिना सरसँग आज हामीले कुराकानी गर्यौं. यो समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा नयाँ अतिथि लिएर आउने नै छौं. त्यति जसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98460-41081।
4: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 650 59 60 दोस्ती टू मिट स।
2: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छु गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
3: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं।
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दोकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दोकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: मठ मन्दिर,
4: गुरुकुल,
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
3: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5551-071, 9867-81-234, 9705-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
2: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पे ढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811-62-63, 9855-52-855। सम्झनुहोस् है, बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
7: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
5: पोखरा 2 बिन्दवासिनी बस पार्क,
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
6: मोबाइल नम्बर 9846-59581,
5: 9116-15475।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9846-00851।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 98560235 98086 35480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ। बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
1: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
1: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
0: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
1: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आउँ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
1: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोध गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी आयुर्वेद अस्पताल पोखरा 26 कास्की
1: फोन नम्बर 0165635528 मोबाइल नम्बर 98560558। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165745668 मोबाइल नम्बर 98560228104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
2: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615553050 0615589848
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
5: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू हुन्। भोलिदेखि पश्चिम नेपालमा भारी वर्षाको चेतावनी, 13 राष्ट्रिय स्वास्थ्य सेवा व्यवस्थापन सम्मेलन सम्पन्न, 4 प्रस्ताव पारित। सवारी दुर्घटनामा चालकको मृत्यु, सुकुम्बासीहरूलाई भोकमरीतर्फ धकिलिएको आरोप, फौजदारी अनुसन्धानको माग। र विश्वकप फुटबलका क्वार्टर फाइनलका खेलहरू आजदेखि शुरू हुँदै। आज पनि नेपालको अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र कतिपय ठाउँमा अहिले पनि पानी परिरहेको छ। मौसम पूर्वानुमान मण्डलहरूले भोलिदेखि आइतबारसम्म भने पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा र हुन सक्ने संकेत गरेको छ। मौसमविद विनोद पोखरेलका अनुसार दुईवटा मौसम पूर्वानुमान मण्डलले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना देखाएका छन्, तर वर्षाको क्षेत्र र मात्रा भने फरक फरक हुन सक्ने सम्भावना रहेको उहाँको भनाइ छ। कतिपय स्थानमा मण्डलले देखाएको भन्दा बढ़ी र कतिपय स्थानमा कम वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। मौसमविद पोखरेलले भन्नुभएको छ, केही ठाउँमा मण्डलले देखाएको भन्दा धेरै र केही ठाउँमा थोरै पनि वर्षा हुन्छ, त्यसैले सजग हुनुहोला। यस अवधिमा पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षासँगै पहिरोको जोखिम र नदी तथा खोलामा बहाव बढ़न सक्ने भएकाले आवश्यक सावधानी अप्नाउन मौसमविदको भनाइरहेको छ। यसैबीच पूर्वी नेपालको तराई क्षेत्रमा पनि अपेक्षाकृत कम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान मण्डलहरूले वर्षाको सम्भावना देखाए पनि तराईका धेरै स्थानमा उल्लेखनीय वर्षा हुन सकेको छैन। मौसमविद विनोद पोखरेलका अनुसार यसको मुख्य कारण वर्षा गराउने बादललाई माथितर्फ उकास्ने प्रणाली कमजोर हुन हो। पहाड़ी भूभागले बादललाई माथि उठाउन सहयोग गर्ने भएकाले पहाड़ी क्षेत्रमा तुलनात्मक रूपमा बढ़ी वर्षा भइरहेको छ, उहाँले भन्नुभएको छ। तर समर्थ र तराई क्षेत्रमा बादल बनेर पनि पर्याप्त वर्षा हुन सकेको छैन, उहाँको भनाइरहेको छ। नेशनल ओपन कलेजद्वारा आयोजित 13 राष्ट्रिय स्वास्थ्य सेवा व्यवस्थापन सम्मेलन सम्पन्न भएको छ। असार 20 गते शनिबार भएको सम्मेलनमा नेपाल तथा भारतका गरी 16 विज्ञहरूले स्वास्थ्य सेवा व्यवस्थापनका विविध समसामयिक विषयमा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरेका थिए। सम्मेलनमा आईआईएचएमआर दिल्लीका निर्देशक प्राध्यापक डाक्टर सुतपा बनर्जी उपाध्याय प्रमुख अतिथि रहेका थिए। त्यस्तै पोखरा विश्वविद्यालयका पूर्व कुलपति प्राध्यापक डाक्टर प्रेमनारायण आर्याल तथा मधेस र काठमाडौँ विश्वविद्यालयका डिनहरू विशेष अतिथिका रूपमा सहभागी थिए। सम्मेलनमा प्राध्यापक डाक्टर तेज कार्कीले स्वस्थ र सहर, महेन्द्र भूषालले अस्पताल संयोजना, महेश नकर्मीले फोहोर व्यवस्थापन, कपिल गौतमले क्यान्सर जन्य फोहोर व्यवस्थापन बारे कार्यपत्र प्रस्तुत गरेका थिए। त्यसै गरी डाक्टर राम थापाले स्वास्थ्य बीमा, डाक्टर तुला गुप्ता र सुधीर ठाकुरले स्वास्थ्य जनशक्ति व्यवस्थापन तथा डाक्टर सुनिल श्रेष्ठले औषधि व्यवस्थापन सम्बन्धी प्रस्तुता राखे। यसका साथै मिलन गुरूङ, डाक्टर यज्ञ तिमिसेना, प्राध्यापक डाक्टर सुतपा बनर्जी उपाध्याय र प्राध्यापक डाक्टर पुनित, प्राध्यापक डाक्टर निधि, प्राध्यापक डाक्टर यज्ञबहादुर कार्की, डाक्टर मदन पिया लगायतका अनुसन्धानकर्ताहरूले आफ्नो अनुसन्धानमूलक प्रस्तुति राखेका थिए। सम्मेलनमा देशभरका अस्पतालका प्रमुख स्वास्थ्य व्यवस्थापक, शिक्षाविद तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सम्मेलनबाट प्रमुख 4 प्रस्ताव पारित भएका छन्। सम्मेलनले स्वास्थ्य सेवा व्यवस्थापन क्षेत्रको संस्थागत विकासका लागि निम्न 4 प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। सरकारी विश्वविद्यालयहरूमा बीएचसीएम, एमएचसीएम, पीजीडीसीएचसीएम तथा पीएचडी तहको स्वास्थ्य सेवा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्नुपर्ने भनिएको छ। सुनसरीको कोशी गाउँपालिका 8 केराबारी स्थित महेन्द्र राजमार्गमा गए राति सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्युमा सवारी साधनका चालक मोरङ रोङ्गेली नगरपालिका 3 दुर्वे शाखाका 42 वर्षीय पदम राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। भन्टाबारीबाट लौकहीबातर्फ आउँदै गरेको प्र 102002 4831 नम्बरको खाली पिकअप अनियन्त्रित भए गए राति सड़कमा दुर्घटना भएको थियो। दुर्घटनामा चालक राई गम्भीर घाइते भएकोमा उपचारका लागि जिल्ला अस्पतालमा इनरुवा लगाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब परीक्षक खड्काले जानकारी दिनुभयो। सोही दुर्घटनामा पिकअपमा सहराहा लाहान नगरपालिका घर भई विराटनगर 13 बस्दै आएका 37 वर्षीय सन्तोष कुमार शाह घाइते भएका छन्।
काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा 70 दिन भन्दा बढी समयदेखि आश्रय लिइरहेका सुकुम्बासीहरूमाथि आयमान्य अमानवीय व्यवहार भएको भन्दै मानव अधिकार रक्षक तथा नागरिक अभियन्ताहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। बुधबार एक संयुक्त जरूरी अपील जारी गर्दै 37 जना अधिकार कर्मीहरूले होल्डिङ सेन्टरमा रहेको पीड़ितहरूलाई त्यहाँबाट हट्न अल्टिमेटम दिने, धाक धम्की दिने र भोकमरीको जोखिम धकेल्ने कार्य भइरहेको भन्दै त्यसको कड़ा निन्दा गरिएको छ। चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौँमा हालै सम्पन्न दलाई लामाको जन्मोत्सव कार्यक्रममा विदेशी कूटनीतिज्ञहरूको सहभागितालाई लिएर गम्भीर आपत्ति जनाएका छन्। एक प्रेस वक्तव्य जारी गर्दै 7 जना पूर्व राजदूतहरूले असार 22 गते नागार्जुन नगरपालिका 2 स्थित नामग्याल विश्वविद्यालयमा 14 दलाई लामाको 91 जन्मोत्सव मनाइएको र सो क्रममा विदेशी नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। पूर्व राजदूतहरू राजेश्वर आचार्य, पाइन र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेपालले सधैं दृढतापूर्वक पालना गर्दै आएको एक चीन नीति विपरीत यस्ता विविध गतिविधि हुनु निन्दनीय रहेको उल्लेख गरिएको छ। नेपाल र कम्बोडियाको बीच अनलाइन ठगी तथा अन्य अन्तर्देशीय अपराध नियन्त्रणको सहकार्य गर्ने सहमति भएको छ। कम्बोडिया समेत हेर्ने थाइल्याण्ड स्थित नेपाली राजदूतावास धनबहादुर ओली र कम्बोडियाको परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सचिव इन्डिट सोफिया बीच भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो। नेपालमा पनि कम्बोडियामा जस्तै प्राकृतिक स्किमिङ सेन्टर चलाउने तयारी गरिएको रहेको, बंगलादेशी र चिनिया नागरिकहरू पक्राउ गरिरहेको अवस्थामा उच्च स्तरीय भेट भएको, भेटमा सहभागी 1000 नेपाली अधिकारीले बताए। राजदूत ओली र सोफियोको बीचमा मानव बेचबिखन, अनलाइन स्क्याम, साइबर अपराध तथा अन्य अन्तर्देशीय अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति भएको छ। नेपाली नागरिकहरू पनि कम्बोडियाका स्क्यामिङ सेन्टरमा पुगेको आशंका गरिएको छ। विभिन्न उद्देश्यले कम्बोडिया पुगेर भिसाको अवधि सकिएका 602 जनालाई बैंकक स्थित नेपाली दूतावासले स्वदेश फर्कन आग्रह गरेको छ। फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातिदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्स र मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छन्। पहिलो क्वार्टर फाइनलमा आज राति पौने 2 बजे फ्रान्स र मोरक्को खेल्नेछन्। यी दुई टोली 4 वर्ष अघि कतारमा सेमी फाइनल खेलेका थिए। त्यस खेलमा फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग अलिक अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। भोलिदेखि पश्चिम नेपालमा भारी वर्षाको चेतावनी। 13 राष्ट्रिय स्वास्थ्य सेवा व्यवस्थापन सम्मेलन सम्पन्न, 4 प्रस्ताव पारित। सवारी दुर्घटनामा चालकको मृत्यु, सुकुम्बासीहरूलाई भोकमरीतर्फ धकेलिएको आरोप, फौजदारी अनुसन्धानको माग। र विश्वकपको फुटबलको क्वार्टर फाइनलको खेलहरू आजदेखि शुरू हुँदै रेडियो सफलताले तयार पारेको बिहार 9 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेट्ने अहिले 6 बजे खबर सङ्गाल आउनेछ। हामीसँग सफलताको पाइलामा केही बेर तपाईँ सुन्न सक्नुहुन्छ। विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु।

0: पाइन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960। दोस्ती टु मिट
2: स्टप। बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560-60127 र 98038-21440। सम्झनु है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
5: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530500 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेलो
1: सुन त
0: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटिभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
5: फोन नम्बर 061587915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050077123, व्हाट्सएप नम्बर 98011707123।
1: मेरी आमा नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061525904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: सफलता स्टूडियो टाइम।

पारी हूँ भंग पौरा।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा।
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजुनेस बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9855-83-43। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-14
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179
7: लौ न नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
8: हो त नि

0: हेलो
1: सुनिता,
0: हजुर सँगै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटीभिटीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-587-915।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दवासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन बिरयानी।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
2: Studio time.

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575, 9860715947, 9857325575।
0: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
3: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447734, मोबाइल नम्बर 9850607744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
4: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
4: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860606642, 9860601081। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9840202127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिने पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखरा कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
4: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा।
3: हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तुला, 98-560-2225, 98-560-26-110।
5: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
6: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
5: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
7: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहार लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुगत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
5: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98-460-54-635, 98-464-43-853।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5-0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 56 50 960। दोस्तीटु मिट सप
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 1475।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

भनिस तिम्रो छाया एक दिन दुई दिन गर्दै समय बित्नेछ हाम्रो मायाको आँगनमा फेरि हाँसो खेल्नेछ यो छ मेरो बाचा

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो, पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9856034। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41081।
2: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 98171-87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन बिरयानी। अनलाइन अर्डर का लागि सम्पर्क 97050-50508 97055-55007 मनसरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055557 मनसरा पाँच चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: नमस्ते सबैजनामा म गायिका ऋतु कणेल अनि तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज सधैं सुन्दै गर्नु होला।
1: आज गरी सकेगा

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55071, 98067-81234, 97050-77123, व्हाट्सएप नम्बर 98011-77123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-79।
3: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
4: मेरिया मै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन।
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ। सम्पर्क

0: वनमा डोरेलो लगाउनु
1: कानूनी अपराध हो। डोरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गराउँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 9850-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: हामी सुरक्षित छौँ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
6: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
6: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
5: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9850601186, 9840-35111। सम्पर्क नम्बर फेरि एकपटक 9840-35111।

स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस्। कक्षा बाह्रको एक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा बाह्र पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने पाँच वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: ஹலோ
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayatka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Barshau dekhi desh bidesh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarrashtriya star ko pathyakram.
5: Sathai hostel ko byawastha pani raheko cha.
4: Tare hotel haru ma field visit ra field training garaine. City visit dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center. मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बिचमा
4: फोन नम्बर 061587915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
2: वेस्टर्नले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
1: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्भर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्भर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615530508 0615898488
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: यामा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउ कि क्या हो
5: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ र त बिरामी होइएला
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ घर वरपर पानी जम्न नदिऊ
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेर न साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बी एउटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9860715947 9560325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासी

0: हेरेर चलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दावासिनी बस पार्क।
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9166154।
5: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066042 9860041। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन में अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन बिरयानी। अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका हामीलाई सम्झनु।
0: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 50 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0615356651। सम्झनु है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
3: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615745668, मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: चौकी हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825170714।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

फोटो पे तो सुन थप्पड़ मारूंगी साला थप्पड़ मारूंगी।

0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheelको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1100, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
6: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गरा
6: सोह्र बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
0: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
6: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आउ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
6: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोध गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
6: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-055-28।

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

0: चाहिँ खै सर्जरी त अझसम्म आइपुगे आउँदै होला नि साह्रै भेट्न मन लाग्छ हो एकांशी त्यो डालो यता ल्या त ल ए
1: आयो हो सोचिने आयो
2: रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 01745596 मा सुनौ मजाले नन स्टप म्युजिक सफलता

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462289।
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
3: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
4: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
5: आहा, मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
0: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा 2 बिन्दवासिनी बस पार्क,
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
6: मोबाइल नम्बर 98460-59581,
5: 98165-15475।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530508, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
9: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
10: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
9: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन, नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98460-41081।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी जीरो किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, इसिजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि। भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी जीरो किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722551, 9845505251।
2: हेलो,
3: हजुर
2: सन्चै, कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
4: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
6: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन मै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन बिरयानी। अनलाइन अर्डर का लागि सम्पर्क 9705050508, 9705050557, मनसरा ताज चिकन बिरयानी, हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9821 2714
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाऊ
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
7: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 अल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिऊ
10: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
11: मुहान वरपरका रुख नकटाउ र सफा राखौ फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौ भविष्यका लागि सञ्चय गरौ बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौ पानीको दुरुपयोग नगरौ स्वच्छ पानी सबैको पहुँच
12: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईँ पनि नेपाली सांगीतिक क्षेत्रमा लाग्ने सोचमा हुनुहुन्छ वा कुनै पनि गीत संगीतलाई बजार व्यवस्थापन गर्ने म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ? यदि यस्तो हो भने सम्झना गर्नुहोस् साथीभाइ डिजिटल म्युजिक प्रणालीलाई। बजार व्यवस्थापक रामु विरही, मोबाइल नम्बर 9849936385, 9849936385।
1: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052673793 97659705960। दोस्ती टू मिट।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
5: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98-560-23-461, 98-266-0698।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्लेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98162 63983 98562 55 समझन बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

भएको पानीमा माया कति साँचो हुन्थ्यो, कति चुक हुन्थ्यो होला है, तपाईँको आँखामा देख्छ त्यो। अहिले त अहिले त देख्न साथ बोल्न साथ यहाँ जाउँ त्यहाँ जाउँ यो गरौँ त्यो गरौँ यो चाहियो त्यो चाहियो स्वार्थी। त्यसैले हजुरबा मेरो कोहीसँग भेट नहोस् जस्तो लाग्छ, किनभने हजुरबाबाई पुग्छ

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 98660 41081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बजार दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0165335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689999।
2: नव युनिक किट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
1: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
3: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
4: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
5: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजुनेस बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
7: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठिक 6 बजेको छ।
8: रेडियो सफलता 103.4 MHz।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन बिरयानी अनलाइन अर्डर का लागि सम्पर्क 97050-50508 97055-55057 मनसरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरामा

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
2: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560-011-86, 98460-35111। सम्पर्क नम्बर फेरि एकपटक 98460-35111।
4: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
5: मेरी आमै नि घर बनाउन लाग्छ कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अझल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
10: गाउँका सिमे भूमि चारै नारायण भूमि दर्शन पशुपतिको असारको स्वर।

0: सुरु गरे तर मार्ने होइन, यी लाठीहरू के हेरेर बस्छन् भने झिकन घाँसेछु अहिले।
1: म गाउँ छोडेर विदेश गएको भएर मलाई सेटर हाने जस्तो छ। म भन्छु ल पख ल, यसको जवाफ मलाई आइसक्यो।

0: 같아요. 오라버네. 오이냐 올라. 오리 아주.
1: 하나.

0: पाइन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 1575।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: चौरी बस्ने गोठा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गर गहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गर गहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535304, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689989।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856120046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा।

0: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्तीटु मिट सप।
1: हेलो
2: क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98 60 39 0 63 2, 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ। त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्क लागि 98 5 60 35 394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98 171 87 488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन बिरयानी। अनलाइन अर्डर का लागि सम्पर्क 97 50 50 508, 97 55 055 07। मुलसरा ताप चिकन बिरयानी, हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
2: वेस्ट सर्फ ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615553050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-55-179।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
3: के हेरेर टोलाए कि? अहो कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दोकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960। दोस्तीटु मिट्स।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: ए आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
3: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
4: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 98-55-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4।

0: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
0: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97050557 मुलसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: पाटीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 61 62 983 98 5 60 52 85 55 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नि भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 98 5 60 35 394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा हेलो हजुर सन्चै कस्तो छ हजुरलाई
5: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
4: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
5: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
6: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बिचमा
7: फोन नम्बर 061-587-915
9: अब रेडियो प्रस्तुत उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851
10: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
11: होइन के भन्छ यो रेडियोले
10: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
12: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
13: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
12: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
14: कन्ट्याक्ट 0615553050 0615589848
12: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9870828575 9807915947 9537325575।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

विष्णु दत्त मिश्र सम्पर्क 9856012046 9852010504 साथै कुखुराको दाना पानीको भाँडा थोक मूल्यमा उपलब्ध छ।

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गर्दिम कि क्या हो?
1: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: मठ मन्दिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।